साझा खबरमा राष्ट्रिय खबर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सरकारले अघि बढ़ाइरहेको उडानलाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाण्डुमा हिजो साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति लामिछानेले यात्राका क्रममा कहीँ कहीँ मौसमका कारण जहाजमा एयर टर्बुलेन्स हालचाल आए जस्तै सरकार पनि त्यस्तै अवस्थामा आउन सक्ने भए पनि त्यसलाई दुर्घटनाको संकेतका रूपमा बुझ्न नहुने बताउनु भएको छ। सरकारको काम कार्यवाहीप्रति चिन्ता नगर्न आग्रह गर्नुहुँदै उहाँले कठिन परिस्थितिलाई सामना गर्ने क्षमता आफूहरूको पार्टीसँग रहेको दावी गर्नुभयो। अप्ठ्यारो परिस्थितिमा पनि त्यसलाई सम्हालेर अघि बढ़ने क्षमता राष्ट्रपतिसँग रहेको उहाँको भनाई छ। पार्टीमा परिवर्तनका लागि केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरू रहेको बताउनुहुँदै उहाँले उनीहरूको सक्रियताले यात्रालाई सफल बनाउने दावी गर्नुभयो। अप्ठ्यारो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनशिप हाम्रो पार्टीसँग छ। यो पार्टीमा तपाईहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ, उहाँले भन्नुभयो। लामिछानेले राष्ट्रपति नेतृत्वको सरकारले आफूहरूले गरेको वाचा अनुसार काम गरिरहेको दावी समेत गर्नुभयो। यात्राका क्रममा देखिने सामान्य अवरोधबाट आतिन नहुने भन्नुहुँदै असल नियतका साथ सरकार अघि बढ़िरहेको बताउनुभयो। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणको बम्पर उपहार विजेताको घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा एकजना विजेताले 10 लाख रूपियाँको बम्पर उपहार जित्नु भएको छ। बम्पर उपहार अघि विभागले 1,33,134 रूपियाँका दरले पुरस्कार प्राप्त गर्ने अर्को 15 जना विजेताको पनि घोषणा गरेको थियो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन 1 गतेदेखि कार्यान्वयनमा आएको छ। अब प्रत्येक महिनाको 15-15 दिनमा नियमित रूपमा उपहार विजेताको घोषणा गरिनेछ। कार्यक्रममा सहभागी हुनलाई बैंक वा डिजिटल वालेटको क्यूआर मार्फत भुक्तानी गर्ने उपभोक्ता स्वत सहभागी हुन्छन्। नगद भुक्तानी गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा बिलको विवरण अपलोड गरी कूपन प्राप्त गर्नुपर्ने व्यवस्था छ। पुरस्कार दावी गर्दा मूल बिल अनिवार्य रूपमा सुरक्षित गर्नुपर्ने विभागले जनाएको छ। सरकारले आर्थिक वर्षभर करिब 7,25,00,000 रूपियाँ बराबरको पुरस्कार वितरण गर्ने लक्ष्य राखेको छ। यस अन्तर्गत करिब 390 जना उपभोक्ता पुरस्कारका लागि छनौट हुने अनुमान गरिएको छ। विभागका अनुसार कार्यक्रमको दीर्घकालीन उद्देश्य उपभोक्तामा बिल माग्ने संस्कारको विकास गर्नु, व्यवसायलाई बिल जारी गर्न प्रोत्साहित गर्नु, भ्याट तथा अन्य कर चुहावट नियन्त्रण गर्नु र विद्युतीय भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्नु रहेको छ। भविष्यमा भ्याट बिल लिने उपभोक्तालाई तिरेको भ्याटको 10% फिर्ता दिने व्यवस्था कार्यान्वयन गर्ने तयारी पनि सरकारले गरिरहेको छ। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई पक्ष बीचको शक्ति संघर्ष नरोकिने अवस्था देखिएको छ। पूर्व सभापति शेरबार देउबा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुने बताउनु भएको छ। यसअघिका केन्द्रीय कार्य समिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। 15 महाधिवेशनलाई एकताको महाधिवेशन गराउन हदैसम्म लचिलो छौं, मिल्न र मिलाउन जति बेला पनि तयारै छौं, तर उहाँले भन्नुभएन उहाँहरू आउनु भएन, मुद्दा मामिलामा नै केन्द्रित हुनुभयो भने पर्खेर महाधिवेशन रोक्न नसक्ने बताउनु भएको छ। देउबा पक्षका नेताहरूले भने आधिकारिकता सम्बन्धी विवादमा गत 4 वैशाखमा भएको अदालतको फैसला पुनरावलोकनको टुंगो नलागेसम्म महाधिवेशन रोक्नुपर्ने बताइरहेका छन्। महाधिवेशनका लागि देउबा पक्षका नेताहरूले सदस्यता अध्यावधिक समेत गराएका छैनन्। अध्यावधिक नगर्नेमा देउबाका साथै पूर्णबहादुर खड्का, शेखर कोइराला, सुशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सेटौला, विजय कुमार गच्छेदार, प्रकाश शरण महत, एनपी सावत, उमाकान्त चौधरी लगायतका छन्। संस्थापन पक्ष पुनरावलोकनको फैसला
को प्रतीक्षा गर्ने पक्षमा देखिएको छैन। अदालतले 2 मार्चको निर्वाचन आयोगको निर्णय खारिज नगरेका कारण देउबा समूह सहमतिमा नआए उक्त समूहलाई छाडेरै भए पनि महाधिवेशनमा जाने तयारीमा छ। महाधिवेशन रोक्नका लागि अर्को रिट लिएर सर्वोच्च जाने योजना पनि देउबा पक्षले बनाइरहेको छ। सर्वोच्चको आदेश अघि देउबा पक्षले शशांक कोइरालाको नेतृत्वमा छुट्टै पार्टी निर्माण गर्ने योजना बनाइरहेको थियो, तर बिहिबारको सर्वोच्चको आदेशपछि अलग पार्टी बनाउने योजना तत्काललाई रोकिएको छ। जनता समाजवादी पार्टी जसपा नेपाल सहित 8 दलले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका छन्। काठमाण्डुमा हिजो आयोजित एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। राजनीतिक खिचतानी लगायत विविध कारणले विगत 24 वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि हिजो प्रारम्भिक उत्पादन परीक्षण सफल भएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मरम्मत गरी परीक्षण उत्पादन शुरू गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपड़ा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मर्मत कार्य अघि बढ़ाएको हो। नेपाली सेनाले यसअघि गरेका एक विस्तृत अध्ययनमा यो कपडा उद्योग पुनः सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,00,00 रूपियाँ लागत लाग्ने अनुमान गरेको छ। उद्योग पुनः सञ्चालनमा आएको 9 वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जान सक्ने कार्यदलको निष्कर्ष छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ। उद्योग सञ्चालनका लागि आवश्यक बजेट नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा पर्याप्त रहेको समेत बताइएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द रहेको थियो। स्थानीयको अविरोधका बीच वीरगंज नाकाबाट कोइलाको आयात बढ़दो क्रममा छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगंज नाका हुँदै कोइलाको क्षमत आयात करिब 9,57,00,000 किलो अर्थात झण्डै 17.5% बढ़ेको छ। कोइला सिमेन्ट उद्योगको प्रमुख औद्योगिक कच्चा पदार्थ हो। यस बाहेक विभिन्न उद्योगमा इन्धनको रूपमा समेत कोइला प्रयोग हुने गरेको छ। यता सिर्सिया सुखा बन्दरगाहमा रेल मार्फत कोइला आयात हुन थालेपछि सिर्सिया गाउँका बासिन्दाले कोइलाबाट वायु प्रदूषण फैलिएको भन्दै विरोध गर्दै आइरहेका छन्। नेपालमा आयात हुने अधिकांश कोइला भारतबाट आउने गरेको छ। केही आयातकर्ताले बेला बेलामा दक्षिण अफ्रिका र चीनबाट समेत कोइला आयात गर्दै आएका छन्। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एआईको सहयोगमा 16 नयाँ ब्याक्टेरियोफेज भाइरस तयार पारेको बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्तै ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीको अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानवको आनुवंशिक जानकारीमा
प्रशिक्षण दिएको छ। प्रयोगशालामा तयार गरी प्रशिक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गरेका छन्। यो उपलब्धिले भविष्यमा एन्टीबायोटिकले काम नगर्ने ब्याक्टेरिया विरूद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी फेज थेरापीको विकासमा यो प्रविधि उपयोगी हुन सक्ने विश्वास गरिएको छ। यद्यपि यस उपलब्धिसँगै सुरक्षा र जैविक जोखिम बारे चिन्ता पनि व्यक्त गरिरहेको छ। जोन्स हपकिन्स विश्वविद्यालयका विज्ञहरूले एआई मार्फत नयाँ भाइरस डिजाइन गर्ने प्रविधिले जैविक सुरक्षा र दुरूपयोगका सम्भावित जोखिमबारे गम्भीर रूपमा प्रश्न उठाएको बताएका छन्। विज्ञहरूका अनुसार यो उपलब्धि जीव विज्ञानको इतिहासमा एउटा महत्वपूर्ण मोड़ हो। अब कम्प्युटर मार्फत नयाँ जैविक प्रणाली डिजाइन गर्ने सम्भावना अझ व्यापक बनेको छ, जसले भविष्यमा नयाँ औषधि, जीन उपचार र क्यान्सर विरूद्धका उपचार विकासमा नयाँ ढोका खोल्न सक्ने विश्वास गरिएको छ। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने देशहरूले उत्पादन गरेका सामानमा 17% भन्सार महसूल लगाउने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक गत शुक्रबार पारित भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलको प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 17%सम्म कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुनेवाला छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजविजी अधिकार मात्र प्रदान गर्दछ। यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड्काउने र भारतसँगको सम्बन्ध बिगार्न सक्ने भन्दै विरोध समेत शुरू भएको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स मा छलफल हुनेछ। त्यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ। कोरियाली प्रायद्वीपमा यस वर्षको गर्मीले कीर्तिमान तोड्दै तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। गर्मीबाट राहत पाउन उत्तर कोरियाले नागरिकलाई कुकुरको मासुको सुप, जिनसेङ युक्त ब्रोथ लगायत परम्परागत परिकार सेवन गर्न सुझाएको छ। उत्तर कोरियाको सरकारी अखबार रोडोङ सिनमुनले एक चिकित्सकलाई उद्धृत गर्दै आइतबारको चर्को गर्मीमा कुकुरको मासुको सुप सेवन गर्नु पोषण पूरकको लागि लाभदायक भएको बताएको छ। उत्तर कोरियामा कुकुरको मासुको सुपलाई सबैभन्दा तातो समयमा सेवन गरिने परिकारको रूपमा लिइन्छ। खबरमा अब खेलकुदको खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 2 सातादेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कले हिजो प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण कार्तिक 9 मंगिर 5 हुने बताउनु भएको छ। एनपीएलमा प्रतिस्पर्धा गर्ने 8 टोलीले नेपाली खेलाड़ी अनुबन्धन गरिसकेका छन्। केही टोली विदेशी खेलाड़ी भित्र्याउने प्रयासमा छन्। अर्को एउटा खबर, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्यूजील्याण्ड एसँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आईसीसी एकदिवसीय विश्वकप 2027 तयारी स्वरूप यो खेललाई नेपाली क्रिकेट टोलीले महत्वपूर्ण अवसरको रूपमा हेरिरहेको छ। नेपालले पछिल्ला वर्षहरूमा टेस्ट राष्ट्रका ए टोलीसँग नियमित प्रतिस्पर्धा गर्दै आफ्नो स्तर उकास्ने प्रयास गरिरहेको छ। आयरल्याण्ड वुल्फ्स, नेपाल ए का अभ्यास खेलहरू तथा आईसीसी क्रिकेट विश्वकप लीग 2 का अनुभव पछि अब न्यूजील्याण्ड ए सँगको श्रृंखला नेपाली खेलाड़ीका लागि ठूलो एक्सपोजर हुने अपेक्षा गरिएको छ। नेपालका लागि यो खेल केवल मैत्रीपूर्ण खेल मात्र हुने छैन। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले एकदिवसीय क्रिकेटमा आफ्नो संयोजन बलियो बनाउने, नयाँ खेलाड़ीलाई अवसर दिने तथा विश्वकप छनौट अघिको तयारीलाई अझ मजबूत बनाउने अवसरको रूपमा हेरिएको छ। नेपालले पछिल्ला केही वर्षमा एकदिवसीय क्रिकेटमा उल्लेखनीय प्रगति गरेको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सरकारलाई सही गन्तव्यमा पुर्याएर छाड्ने पार्टी सभापति रवि लामिछानेको उद्घोष। 24 वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल।
सर्वसम्म आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्षा कांग्रेस संस्थापन पक्ष महाधिवेशनको तयारीमा स्थानीयको विरोध र बीज वीरगंज नाकाबाट कोइलाको आयात बढ्दो तेल खरिद गर्दा देशमाथि 70% कर लगाउने अमेरिकी विधेयक पारित उत्तर कोरियामा गर्मी छल्न कुकुरको सुप सेवन गर्न सरकारको सुझाव र नेपाल प्रिमियर लीगको तेस्रो संस्करण कार्तिक दोस्रो साता नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय क्रिकेट खेल्ने साझा खबर अहिलेलाई यति नै अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौं यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म नेमलिङ लामा विदा हुन्छु हवस् त नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन जेबीआर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसंग।
1: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरोले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागि समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
0: अब राजनीतिक प्रसंग एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेको नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यल नपरेको हो। गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति

0: बेला हामी यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा पाँचबाट चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजय भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
2: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
3: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
1: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बच्ने भरपर्दो उपाय,
4: घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूलाई केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बच्ने उपाय।
5: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा

0: कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।

0: खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर्सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026ले उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 वटा शव शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 स्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको हो। एलुंग्री आधार शिविरमा देखिएको 5 वटा शव गत वर्ष कार्तिक 17 गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्रीपन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ

0: रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस, चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट चारजनाको मृत्यु भए र आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भएको उल्लेख गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, 135 सरकारी इमेल कम्प्रोमाइज, सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आँधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 मृत्यु भएको छ। गोली प्रहारबाट 30 घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुने भएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराँती च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनुभयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाईबाट बस्नका लागि अपनाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेसमा पाइने सर्प पहाड़ र हिमाल चढ़दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस् भन्नका लागि कसरी सावधानी अपनाउने हामीले सर्पविज्ञ सेभ द लाइभ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
5: झाडीहरू, ढुङ्गाको चाङहरू, कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसन जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो। सुत्दाखेरि झुल लगाउनु पर्यो। रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है। अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्देको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो। आफूले केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता?
5: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन। त्यो अलिकति रिक्सतिर गयो, अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो। केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिस्क भयो। त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफ सफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
0: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यो, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताललाई जाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौ, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बस्न सकिने भयो?
5: झोल त लगाएको छ, तर टोक्यो भन्दा झोल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिस्क त फेरि सधैँ रहन्छ।
0: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झुल लाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
5: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ। जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठूलो बुट लगाउनु भन्छौँ, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुनसक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौँ, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो। त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
0: सर्पविज्ञ सेभ द लाइभ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
0: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेनन् सरकार।
1: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका 4 पुल अलपत्र, मनसूनमा अल निनो प्रभाव कमजोर।
0: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफून आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द, थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु।
1: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नोकर च्याम्पियन बन्न सफल।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति छन् छन्। सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। तै हामीले निरन्तर रूपमा हाम्रो यो भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा अगाडि बढ़ाइरहेका छौं। र यस अध्ययनले चाहिँ हामीलाई ख्रिष्टको उद्धारको निश्चयता र ख्रिष्ट हाम्रो शरण स्थान हुनुहुन्छ भन्ने कुराहरूलाई चाहिँ सिकाउँदै आएको छ। अनि आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढ़ाउनेछौ
2: भाइ? आजको दिनमा हामी भजन संग्रहको पुस्तक 90 र 91 को खण्डहरूलाई लिएर हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढ़ाउँदैछौ।
1: तै यी भजनहरूमा हामी विशेष रूपमा चाहिँ के कुराहरू चाहिँ हेर्न जाँदैछौ
2: भाइ? यो भजन 90 मोसाले लेखेको प्रार्थना हो। उनले परमेश्वरलाई पुस्तौंदेखि आफ्नो शरण स्थान भएको स्वीकार गर्छन्। साथै मानिसको जीवन छोटो र अस्थिर भएकोले प्रत्येक दिन बुद्धिमानीपूर्वक जीवन सिकाइदिन परमेश्वरसँग प्रार्थना गर्छन्। अनि भजन 91 परमेश्वरको सुरक्षा र संरक्षणको अद्भुत प्रतिज्ञा दिन्छ। उहाँको शरणमा बस्ने मानिसले उहाँको सुरक्षा अनुभव गर्छ भन्ने कुरा हामीलाई बताउनेछ।
1: आहा, कस्तो राम्रो कुरा दाइ, सुन्दै आनन्द लाग्यो। यी दुवै भजनहरूले हामीलाई एउटा कुरा विशेष रूपमा चाहिँ महसुस गराउने रहेछ। त्यो हो, मानिसको जीवन क्षणिक छ तर परमेश्वर अनन्त हुनुहुन्छ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। हाम्रो जीवन कति लामो हुन्छ भन्ने कुरा हाम्रो हातमा छैन, तर बाँकी समय कसरी बिताउने भन्ने निर्णय हामीले गर्न सक्छौ। त्यसैले परमेश्वरको महिमा हुने जीवन जिउनु नै साँचो बुद्धिमानी हो भन्ने कुरा हामीले थाहा गर्नेछौ।
1: हजुर, साँच्चै नै हो नि भाइ। तपाईँले भन्दै गर्नुहुँदाखेरि यो महसुस भयो कि यस भजनले चाहिँ कुनै पनि विश्वास गर्ने व्यक्तिलाई चाहिँ समस्यामुक्त जीवनको चाहिँ प्रतिज्ञा गर्दैन, तर कठिन परिस्थितिको बीचमा पनि परमेश्वर साथमा हुनुहुन्छ भन्ने चाहिँ आश्वासन पक्कै पनि दिन्छ। उहाँ हाम्रो शरण स्थान, किल्ला र भरोसाको आधार हुनुहुन्छ। यसको अर्थ डर र अनिश्चितताले चाहिँ भरिएको संसारमा पनि परमेश्वरमाथिको भरोसाले हाम्रो हृदयलाई स्थिर राख्न सक्छ भन्ने कुरा चाहिँ आजको दिनले हामीलाई सिकाउनेछ जस्तै मलाई लाग्दैछ।
2: एकदम सही कुरा भन्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ आज भविष्यको चिन्ता, रोग, डर वा कुनै कठिन परिस्थितिहरूमा हुनुहुन्छ भने यी भजनहरूले तपाईँलाई सम्झाउनेछ कि हाम्रो जीवन क्षणिक भए पनि हाम्रो परमेश्वर अनन्त हुनुहुन्छ र उहाँको शरणमा रहनेहरूलाई उहाँले कहिले त्याग्नुहुन्न। त्यसैले आउनुहोस्, यही कुरालाई मनमा राख्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकदेखि गरिरहेका छौं। आज हामी यो भजन संग्रहको पुस्तकहरूको अध्ययनको क्रममा भजन 90 अध्यायदेखि भजनहरूको गन्ती खण्डबाट आरम्भ गर्न गइरहेका छौं। यो भजनको गन्ती खण्डमा भजन 90 अध्यायदेखि 106 अध्यायसम्म पर्दछ। हा मित्र, मैले पहिले नै भनिसकेको छु कि यसले भजनहरूको पञ्चशास्त्रमा गन्तीहरूको पुस्तक यानि चौथो खण्डको आरम्भ गर्छ। यो मोसाको प्रार्थनासँग आरम्भ हुन्छ। मित्र, हामीसँग भएको यो मात्र मोसाको भजन हो। मोसा बाइबलको सबभन्दा पहिलो लेखक थिए र तपाईँ स्वाभाविक रूपमा सोच्नु हुनेछ होला कि उसको भजन पहिलो हो। यदि तपाईँ र मैले भजनहरूको सुव्यवस्थित तरिकामा मिलाएर राखे, हामीले यस भजनलाई सम्भवत सबभन्दा पहिले राख्ने थियौं। तर हामी यो सुव्यवस्थित रूपमा मिलाएर राख्ने काम गरेनौं। अनि म यो विचार गर्ने एक व्यक्ति हुँ परमेश्वरले मिलाएर राख्ने कुराको पनि सर्वेक्षण गर्नुहुन्छ। किनभने भजन 90 अध्याय 90 चैप्टर त्यस स्थानमा त्यस किसिमको सुन्दर अद्भुत तरिकामा पर्दछ। गन्तीको पुस्तकले त्यस्तो पीढ़ीको बारेमा रेकर्ड गर्दछ जो उजाड स्थानमा अविश्वासको कारण मरेथे र आफ्नो लक्ष्य प्रतिज्ञाको मुलुकमा पुगेनन्। ओ यो भजन 90 अध्याय जुन मोसाको प्रार्थना हो त्यस खण्डसँग यसको आरम्भ कति उचित छ। आज हामी भजन 90 अध्याय र 91 अध्यायबाट वचन देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ 90 अध्याय जुनको विषय हो मोसाको प्रार्थना। यो भजनको सेटिङ चाहिँ इसरायलीहरूको पथभ्रष्टको अवधिमा त्यो उजाड स्थान मरुस्थलमा छ। तपाईंलाई यादै होला जब इसरायलका जाति मिश्रको दासत्वबाट मुक्त भएर आएथे तिनीहरूलाई सबभन्दा पहिले सिनै पर्वततिर दोहोर्याइएका थिए जहाँ परमेश्वरले तिनीहरूलाई व्यवस्था दिनुभएको थियो। त्यसपछि तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न गए तर त्यहाँ प्रवेश गर्नको सट्टामा तिनीहरू त्यो भयानक डरलाग्दो मरुस्थलमा उजाड स्थानमा फर्किआए। 38 वर्ष तिनीहरू त्यो उजाड स्थान मरुस्थलमा पथभ्रष्ट भएर त्यस समयसम्म निरन्तर घुमिरहे भौतारिरहे जबसम्म त्यो पहिलो पीढ़ी मरेन। मोसाले धेरै मानिस मरेको देखे अनि उसको भजन मृत्युको भजन हो। मेरो निम्ति यो उल्लेखनीय भजन हो। मार्टिन लुथरले लेखे जसरी मोसाले व्यवस्थाको सिकाउने काम गर्थे त्यही नै यो भजनमा पनि गर्छन् किनकि उसले मृत्युको यानी पाप र निन्दाको प्रचार गर्दछन्। यस कुराको खातिर कि उसले ती घमण्डीहरूलाई सावधान गराउन सकुन् जो आफ्ना पापहरूमा सुरक्षित ठान्छन्। साथै यस कुराको खातिर पनि कि उसले तिनीहरूका पाप र दुष्टता तिनीहरूकै आँखाको सामने प्रकट गरिदिउन्। मेरो मित्र त्यो नै भजनको शिक्षा हो। यो भजन कति ऐश्वर्यपूर्ण आरम्भ हुन्छ यसको ध्यान राखौ। भजन संग्रह 90 अध्याय 1 र 2 पदमा भनिएको छ हे परम प्रभु पुस्तादेखि पुस्तासम्म तपाईँ हाम्रा धाम हुनुभएको छ। पहाड़हरू उत्पन्न हुनुभन्दा अघि र तपाईँ

त्यमा 1000 वर्ष बितेको हिजको दिन जस्तै रातिको एक पहर जस्तै हुन्छ। मानिलिऊ तपाई मेथिसेला बाँचेको जति नै बाँच्नुभयो, यानि 1000 वर्ष, त्यो हिजो जस्तै रातिको एक पहरा जस्तै हुनेछ। अर्को शब्दमा अनन्त कालको तुलनामा जीवन अति नै छोटो छ, क्षणिक छ। आगे पद 5 र 6 भनिएको छ, बाढले लगेझैं तपाईले तिनीहरूलाई लैजानुहुन्छ, तिनीहरू निन्द्रा जस्तै छन्, तिनीहरू बिहान उम्रने घाँस जस्ता छन्, त्यो बिहान पलाउँछ र बढ्छ, बेलुकी त्यो काटिन्छ र ओइली हाल्छ। यो मानिसको तस्विर हो मित्र। उजाड स्थानमा मूसाले लाखौं मानिसहरू मरेको देखे। सम्भवत मूसा अरू कुनै मानिसभन्दा धेरै दाह कर्महरूमा मलामी कार्यक्रियामा भाग लिने व्यक्ति थिए। मानिसको शरीर माटोबाट लिइएको थियो र मूसाले त्यही माटोमा फर्की गएको मिसिन गएको देखे जहाँबाट ऊ आएथ्यो। यसले मलाई अर्को विषयतिर जान प्रेरित गर्दछ। मलाई धेरै मानिसहरूले सोध्ने गर्दछन् कि लासलाई जलाउने काममा मेरो विचार के छ। अमित्र, म विश्वासीको लासलाई जलाउने काममा विश्वास गर्दिन। मेरो मतलब यो होइन कि यदि तपाईँको लास जलाइए तपाईँको शरीरलाई परमेश्वरले पुनरुत्थानको दिनमा उठाउन सक्नुहुन्न। अह, मेरो मतलब यो होइन। तर लासलाई जलाउने काम विश्वासीहरूको निम्ति उक्तम गवाही होइन। अमित, मैले एउटा लेख अमेरिका दक्षिण क्यालिफोर्नियाको बारेमा पढिरहेको थिएँ कि धेरै अविश्वासीहरू आफ्ना शरीरहरूलाई जलाएर खरानी समुद्रमा छर्न चाहन्छन्। अनि एकजना पाइलटको कथनलाई पढिरहेको थिए जो पाइलट थिए र उसले ती जलाइएका लासहरूको खरानीमाथि हवाईजहाजबाट माथि उडाएर चारैतिर समुद्रमा छर्ने गर्थे। त्यो नै काम उसको थियो। अमित्र, ती मानिसहरू जो आफ्ना शरीरलाई जलाएर आफ्नो लासको खरानी पूरा समुद्रमा छर्न चाहन्छन् किन त? तिनीहरूको त्यो गर्ने इरादाको उद्देश्य के थियो भन्दा, तिनीहरू मध्ये धेरैजना आफ्नो जीवनदेखि वाक्क भइसकेका छन्, यो जीवनदेखि वाक्क भइसकेका छन् र आफ्ना शरीरलाई मरेपछि फेरि पुनरुत्थान भएको चाहँदैनन्। तिनीहरू सोच्दछन् कि परमेश्वरले तिनीहरूको शरीरलाई फेरि एकै ठाउँमा ल्याउन सक्नुहुन्न। कस्तो मूर्खता! ख्रिस्टियन मित्र, जब तपाईँको प्रियजन मर्दछ जो ख्रिस्टमा छन्, उसको दफनको समयमा साक्षी दिनुहुन्छ। योहन्ना 12:24 पदमा प्रभु येशु ख्रिस्टले भन्नुभयो, साँचो साँचो म भन्दछु, गहुँको दाना भुइँमा परेर मरेन भने त्यो एक्लै रहन्छ, मर्यो भने त्यसले धेरै फल फलाउँछ। यो प्रभुको मृत्यु र पुनरुत्थानको तस्विर हो। जब तपाई आफ्ना प्रियजनलाई पोर्नुहुन्छ, दफनाउनुहुन्छ, तपाई आफ्ना प्रियजनको त्यो शरीरलाई रोपिरहनु भएको छ, यो आशा गर्दै कि कुनै दिन उसको त्यो जीवन पुनरुत्थान हुनेछ। प्राचीन समयमा कब्रिस्तानका दुई नाउँहरू दिइएका थिए। पहिलो आवास पौवा, त्यो स्थान जहाँ मानिसहरू केही समयको निम्ति सुत्दछन्, आराम गर्छन्। अनि दोस्रो खेत बारी, त्यो स्थान जहाँ बिउ रोपिन्छ। तपाई आफ्नो बिउलाई जलाउनुहुन्न, हुन्छ र? जब तपाई आफ्ना प्रियजनहरूलाई पुर्नुहुन्छ, तपाई बिउको छरिरहनु भएको छ, रोपिरहनु भएको छ। तपाईँको साक्षी यो हो कि तपाईँ परमेश्वरको त्यो कुरालाई विश्वास गर्नुहुन्छ जुन उहाँले पुनरुत्थानको प्रतिज्ञा गर्नुभएको थियो, र तपाईँ कुनै दिन आफ्ना प्रियजनहरूसँग पुनः मिलन हुन प्रतीक्षा गरिरहनु भएको छ। आगे पद 8 भनिएको छ,
तपाईले हाम्रा अधर्म आफ्नै सामु राख्नु भएको छ। हाम्रा गुप्त पाप

कारिक हो। हाम्रा सालहरू सुस्केरामा बिताउँछौ, हामी जीवन सुस्केरामा भएर जान्छौ। यदि तपाईँ आज उद्धारकर्ताको जान्नुहुन्न भने र अनन्त कालको निम्ति कुनै आशा छैन भने तपाईसँग जिउनको निम्ति कुनै कुरा छैन। छ र तपाईसँग जीवनमा वा कुनै दिशामा पनि उद्देश्य छैन। दश पदमा भनिएको छ, हाम्रा आयु त 3 कोरी र 10 वर्ष मात्र छन्। परकले 4 कोरीसम्म त होला, तापनि तिनीहरूको घमण्डता केवल दुःख र मेहनत मात्र हुन्छन्, किनकि त्यो चाँडै बित्छ र हामी ओडी जान्छौ। मित्र, 3 कोरी र 10 वर्ष भनेको चाहिँ 70 वर्ष हो, 4 कोरी भनेको 80 वर्ष हो, 1 कोरीमा 20 वर्ष हुन्छ। यदि तपाईँ 80 वर्षसम्म आइपुग्नुभयो भने तपाईसँग विभिन्न किसिमका कमजोरीहरू, रोगहरू हुन्छन्, घोडा दुख्ने, कम्मर दुख्ने, पीड दुख्ने इत्यादि। ओ, यसले यहाँ हाम्रो जीवनको कस्तो तस्विर दिन्छ। यदि तपाईँ 80 वर्षसम्म बाँच्नुहुन्छ भने यो श्रम साध्य छ। हाम्रा सालहरू, हाम्रा वर्षहरू हामी सुस्केरामा बिताउँछौ, त्यसकारण भविष्यको आशा पाउने कुरा उक्तम हो अनि त्यही नै विश्वासीसँग छ, अर्थात महिमित भविष्य, जब उसले ख्रिष्टमा आफ्ना विश्वास राख्दछ। 12 पदमा भनिएको छ, यसकारण हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस् र हामीले बुझ्ने हृदय पाऊ। मित्र, यदि तपाईसँग ख्रिस्ट छ भने तपाईसँग त्यो महिमित आशा छ, त्यसको प्रतीक्षा गर्न सक्नुहुन्छ। आगे 17मा भनिएको छ, हाम्रा परम प्रभु परमेश्वरको सुन्दरता हामीमा रहोस् र हाम्रा हातका कामहरू हाम्रा निम्ति स्थिर गर्नुहोस्। हाम्रा हातका कामहरू चाहिँ तपाईँले नै स्थिर गर्नुहोस्। मित्र, यस जीवनमा गरिएका कामहरूको अनन्त कालमा महत्व पाउनेछ, त्यसकारण प्रभुको खातिर कुनै किसिमको काम गर्न नछोड्नुहोस्, त्यसको कुनै रीतिले व्यर्थ हुने छैन। मेरो मित्र, त्यस उजाड स्थान मरूस्थलमा हरेक दिन कसैलाई पूर्ण दफनाउन रोकिँदाखेरि जीवनको बारे सापेक्ष महत्वको उद्देश्यको पाए जुन हामी धेरैसँग छैन। ओ, यो कस्तो सुन्दर र व्यवहारिक भजन हो। यसपछि भजन 91 अध्यायतिर पनि लागौं। यहाँ हामी देख्छौ ज्योतिको र जीवनको गीत। भजन 90 चाहिँ मृत्युको भजन थियो भने भजन 91 चाहिँ जीवनको भजन हो। यो मसीह सम्बन्धको भजन हो, यानि मेसायनिक साम, र येशु ख्रिष्टको यसले तस्विर दिन्छ। साथै यसले हाम्रो निम्ति सुरक्षाको अद्भुत सुन्दर स्थानको प्रकट गर्दछ। यो भजन परमेश्वरका जनहरूको बीचमा अति नै लोकप्रिय छ, सबै युगका दुवै वृद्ध र जवानहरूको निम्ति। धेरैजना यसद्वारा अति नै धेरै गरी आशिषित भएका छन्। भजन संग्रह 90 पहिलो मानिस आदमको तस्विर थियो र आदममा सबै मर्छन्, यो मृत्युको भजन थियो। तर भजन 91 चाहिँ स्वर्गीयबाट प्रभुको तस्विर हो, र यो वास्तवमा मसीह सम्बन्धको भजन, मेसायनिक साम र जीवनको भजन हो। यो भजन नै शैतानद्वारा उद्धृत गरिएको थियो। त्यसले अति नै राम्ररी जान्ने यो अध्याय हो जुन हामी देख्नेछौ। 91 अध्याय 1 र 2 पदमा भनिएको छ, जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ त्यो सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। परम प्रभुको विषयमा म भन्छु, वा मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमा म भरोसा राख्दछु। मित्र, यो सुन्दर भाषा हो, परम प्रभुको विषयमा म भन्दछु, उहाँ मेरो शरण स्थान र मेरो किल्ला हुनुहुन्छ। हाम्रो निम्ति यस पदहरूमा चित्रित गरिएको उही मानिस हुनुहुन्छ जो भजन 1 अध्यायमा धन्य मानिस थियो, जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, सिद्ध, पवित्र र पापरहित मानिस। उहाँ सधैँ परम प्रधानको गुप्त ठाउँमा बास गर्नुहुन्छ।

0: मेरो समस्या यो हो कि म त्यहाँ कहिले कहीँ मात्र हुन्छ। मेरो त्यहाँ बसै होटलमा बसै जस्तो मात्र हुन्छ, एकपल्टमा खाली एक दुई रात बस। आगे पद तीनदेखि पाँचमा भनिएको छ, किनभने उहाँले तिमीलाई सिकारीको पासुबाट र हानिकारक रूढीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण लिनेछौ। उहाँको सत्यता सानो ढाल र ठूलो ढाल हो। तिमी रातको ठूलो त्रासदेखि दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ। मित्र, एकजना श्रोता विश्वासी फौजीले यो पद उसकै निम्ति दावी गरेथे। उसले महसुस गरे कि यसले उसलाई युद्धबाट सुरक्षित रूपमा बचाएर ल्यायो। अनि आगे पद छमा भनिएको छ, राति चल्ने रूढीदेखि दिउँसो छ गर्ने नाशदेखि डराउने छैन। अनि अर्को जवान व्यक्तिले जसलाई म चिन्दछु, जसले यो पदलाई आफ्नै निम्ति लिए जब उनी नेभीमा जल सेनामा एयर कप्समा थिए, उनी अति नै असल जवान मानिस थिए, विश्वासी मानिस र कमाण्डर भएर सेनावृत्त भए। हाय मित्र, यो पद उसले आफ्नो निम्ति दावा गरे। आगे सात र आठमा भनिएको छ, 1,000 जना तिम्रो नजिक लौट्नेछन् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक कोही आइपुग्दैन। तिम्रो आँखाले मात्र त्यो हेर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ। मित्र, म विश्वास गर्दछु कि यी पदहरू परमेश्वरका जनहरूद्वारा प्रयोग गर्न सकिन्छ र धेरै पल्ट परमेश्वरले आफ्ना मानिसहरूलाई ती कुराहरू वास्तविक बनाई दिनुभएको छ, तर वास्तवमा तिनीहरूले हाम्रा प्रभुको तस्वीर दिन्छ। म तपाईँलाई डाक्टर एसी गाइबेलको कथनको दिन चाहन्छु, जो पूर्व पीढ़ीका महान बाइबल शिक्षक थिए। यो अनुच्छेदको बारेमा उससँग भन्नलाई यो कुरा थियो, सबभन्दा पहिले उहाँ स्वयंको हामी सोचौं, उहाँमा कति पनि पाप थिएन, अनि त्यो जुन पापको परिणाम रोग र मृत्यु हो उहाँमाथि कुनै दावी थिएन। हरेक क्षेत्रमा उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो र उहाँले परमेश्वर आफ्ना पितालाई विश्वास गर्नुभएकोले गर्दा सिद्ध आज्ञाकारितामा हिँड्नुभयो र शैतानले उहाँलाई पकड्न सकेन, न कुनै विनाश र हैजाले रूढीले उहाँलाई छुन सक्यो। उहाँको पिताद्वारा आफ्नो पखेटा मुनि ढाकेर पृथ्वीमा सिद्ध मानिसले उहाँको निरन्तर शरण पाउनुभयो। उहाँले कुनै डर भय थाहा पाउनु भएन, जुन अरूहरू कहाँ आउने कुनै कुरा उहाँको नजिक पनि आउन सकेन। अनि उहाँका आफ्ना जनहरू आज्ञाकारिता र भरोसामा आफ्नो जीवनमा त्यो सुरक्षाको पनि दावी गर्न सक्छन्। मित्र, मैले उल्लेख गरेका ती दुई मानिसहरू जसले यो भजनबाट पदहरूको दावी गरे, त्यो गर्न पूर्ण अधिकार थियो तिनीहरूसँग र परमेश्वरले तिनीहरूको जीवनमा त्यो वास्तविक बनाइदिनुभयो। आगे पद 9 र 10 भनिएको छ, किनकि हे परमप्रभु, तपाई मेरो शरण स्थान हुनुहुन्छ, तिमीले परम प्रधानलाई आफ्नो वासस्थान तुल्याएका छौ। तिमीमाथि कुनै खराबी आउने छैन, कुनै रूढी तिम्रो पालको नजिक आउने छैन। देख्नुभयो, यसले ख्रिष्टको तस्विर दिन्छ। अनि पद 11 र 12 भनिएको छ, किनकि उहाँले आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ, तिनीहरूले तिमीलाई आफ्ना हात माथि माथि नै उठाउनेछन्, नत्र त तिम्रा खुट्टाले ढुङ्गामा ठेस खानेछन्। यो नै अनुच्छेदको शैतानले उद्धृत गरेको थियो। चाखलाग्दो कुरा यो छ कि शैतानले जान्दथ्यो कि यो पद केवल प्रभु येशूको निम्ति लागू थियो। त्यसले केही त्यो कुरा जान्दथ्यो जुन आज धेरै धर्म विद्वान प्रोफेसरहरूले जान्दैनन्। प्रभुका परीक्षाको समयमा शैतानले भन्यो, किनकि यस्तो लेखिएको छ, उहाँले आफ्ना दूतहरूलाई रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ। यो कथनको लुका 4:10 रेकर्ड गरिएको छ। यो यस्तो देखिन्छ कि शैतानले यो शास्त्रको आफ्नै उद्देश्यको निम्ति उद्धृत गरे। मलाई लाग्दैन कि उसले यसको उद्धृत गर्न सक्छ, तर त्यसले यसको गलत उद्धृत गर्न सक्छ र यस मामलामा त्यसले त्यही नै गरे। त्यसले यी शब्दहरूको छोडे तिम्रा सबै मार्गमा। मित्र, प्रभु येशु ख्रिष्ट पिताको इच्छा पूरा गर्न आउनुभयो। यदि उहाँले ढुङ्गालाई रोटी बनाउन प्रयत्न गर्नुभए वा शैतानबाट उहाँले ती राज्यहरूको ग्रहण गर्नुभएको भए वा उहाँले आफै स्वयंलाई मन्दिरको गजुरबाट फ्याँक्नु भएको भए उहाँ परमेश्वरको इच्छाबाट पूरा गर्ने कामबाट बाहिर हुनु हुने थियो। अर्थात ती कुनै कुरा गर्ने काम परमेश्वरको इच्छा बाहिरका कुरा हुने थियो। मित्र, आगे प्रतिज्ञा यो हो भनिएको छ 11 किनकि उहाँले आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कड़ा आज्ञा दिनुहुनेछ। अनि 14 भनिएको छ, उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु। देख्नुभयो, सिद्ध मानिस मृत्युको मुखमा जानुभयो। उहाँ पृथ्वीको सबभन्दा गहिरो नीच स्थानमा जानुभयो, जुनको अर्थ मृत्यु र चिहान। छुटकारा तेस्रो दिनमा आयो जब परमेश्वरले प्रभु ख्रीष्टलाई मृत्युबाट ब्युताई उठाउनुभयो र महिमा दिनुभयो। परमेश्वर भन्नुहुन्छ, म उनलाई उच्च स्थानमा राख्नेछु, अनि उहाँले त्यो गर्नु पनि भयो। ओ, यो भजनमा हामीसँग ख्रीष्टको कस्तो तस्विर छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: दाइ, आजको अध्ययनले हामीलाई हाम्रो जीवनको मूल्य चाहिँ नयाँ तरिकाले बुझायो। हाम्रो जीवन हरेक दिन परमेश्वरको उपहार रहेछ, त्यसैले प्रत्येक दिन उहाँको इच्छा अनुसार चाहिँ हामी जिउन अत्यन्तै आवश्यक छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। भजन 90 हामीलाई समयको मूल्य सिकाउँछ भने भजन 91 परमेश्वरको उपस्थितिमा सुरक्षित जीवनको आश्वासन दिन्छ। यी दुवै सत्यहरू हाम्रो दैनिक जीवनका लागि अत्यन्त आवश्यक छन्।
1: हजुर, साँच्चै नै दाई। अनि अर्को सबैभन्दा बढी हौसला दिने कुरा यही लाग्यो कि परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। संसारका सबै कुरा परिवर्तन हुन सक्छन्, तर उहाँको सुरक्षा र प्रेम कहिले परिवर्तन हुँदैन।
2: हो भाइ, जब हामी परमेश्वरमाथि भरोसा गर्छौं तब डरले हाम्रो जीवनमाथि शासन गर्न सक्दैन। कठिनाई आउन सक्छ, तर परमेश्वरले हामीलाई कहिले एक्लै छोड्नुहुन्न।
1: त्यसो भए दाइ, आजको सन्देशले चाहिँ हामीलाई दुईवटा महत्वपूर्ण कुराहरू चाहिँ सिकाएको छ। समयलाई बुद्धिमानीपूर्वक प्रयोग गरौं र हरेक परिस्थितिमा परमेश्वरलाई आफ्नो शरण स्थान बनाऊ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो जीवनलाई विचार गरौं। के हामी प्रत्येक दिन परमेश्वरको इच्छा अनुसार जिउने प्रयास गरिरहेका छौं? के हामी डरभन्दा बढी परमेश्वरका प्रतिज्ञाहरूमा भरोसा गरिरहेका छौं? यो कुरा मनमा राख्नुहोस्, पृथ्वीमा गोप्य रूपमा गरिएका पाप पनि स्वर्गमा खुल्ला हुनेछ भन्ने कुरा मनमा राख्दै परमेश्वरको भयमा जीवन जिउनुहोस्।
1: हजुर, र यदि तपाईँहरू आज चिन्ता, डर वा अनिश्चितताले घेरिनु भएको छ भने परमेश्वरको उपस्थितिमा आउनुहोस्। उहाँ तपाईँको शरण स्थान र बल हुनुहुन्छ र उहाँले हामीहरूलाई नयाँ बनाउनुहुन्छ। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: छी। मेरो शरीर सँग खेल्न यत्रो मायाको नाटक, मेरो जिन्दगी बेहाल बनाएर तिमीले के पाउँछौ? मेरो मायाले मजाक नबनाइदियो प्लिज सुभाष, प्लिज।
1: मजाक होइन, मजै मजाक
0: सुभाष। म तिमीलाई जे पनि गर्न तयार छु, प्लिज सुभाष, जस्ट वान चान्स, प्लिज सुभाष, गिव मी वान चान्स सुभाष, प्लिज।
2: यो केटीले त अति गर्न थाले, म यहाँबाट जान्छस् कि म तँलाई मारिदिन्छु।

जीवनमा त जस्तो केटी कति खेलाइन, तर तैले जस्तो दुःख कसैले दिएन। अब सिटारी तँलाई दुःख, तपाईँलाई दुःख।

0: Sinan Demir Sarkoca, Police Inspector, 165 Dash, PCS Nepal Police, watching in the control bureau, Nepal Police!
1: तिमीले गलत बुझ्दैछौ, यहाँ हामीबीच केही पनि भएको छैन। तिम्रो जिन्दगीमा के बितेको छ त्यो मैले बुझेको छु। सुभाष अहिले मेरो अनुसन्धानको घेरामा छ, त्यसैले म यहाँ छु।
2: नारीको इज्जत गर, बेचत होइन, किनकि एउटा पुरुषको अभद्र व्यवहारले सबै पुरुषमाथि प्रश्न चिन्ह खडा हुने गरेको छ। नारी बजारमा बेच्न राखिएको खेलौना होइन। सक्छौ सहर्छ स्वीकार गर, सक्दैनौ छुने आँट पनि नगर। यी जस्ता नारीले गर्दा आज नारीहरू गर्भबाटै जन्मिन डराउँदैछन्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यति कहाँ दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: छेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ नेपाली आधुनिक गीतहरू।
1: डिजिटल एन्जॉय विथ अस।

0: भावना म्यूजिक सोल्यूशन 98-4-91-50-60।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Time check is 9 AM.
1: अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म हेमलिङ लामा सुमा। हेलम्बु खबरका मुख्य शीर्षकहरू। सरकार र पार्टी बीचको अफवाहलाई स्न्याक्सको रूपमा लिन पार्टी सभापति रवि लामिछानेको आग्रह। 24 वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल। सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, संस्थापन पक्ष महाधिवेशनको तयारीमा। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। उत्तर कोरियामा गर्मी छल्न कुकुरको सुप सेवन गर्न सरकारको सुझाव। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करण कार्तिक दोस्रो साथ नेपालले न्यूजील्याण्ड एसँग एकदिवसीय क्रिकेट खेल्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बहादुर बस्नेतले सभापति गगन कुमार थापालाई पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले चडकन लगाएको बताउनु भएको छ। सिन्धुपाल्चोकको 12 विषयमा हिजो आयोजित एक भेटघाट कार्यक्रममा कांग्रेस इतर पक्षका नेता बस्नेतले यस्तो बताउनु भएको हो। नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति देउबा नै भएको दावी गर्नुभएको छ। नेपाल चीन बीचको प्रमुख व्यापारिक तातोपानी नाका 3-7 भन्दा लामो समयदेखि अवरूद्ध छ। अरनीको राजमार्गको 12 विषय तातोपानी खण्डको विभिन्न ठाउँको पहिरोका कारण सड़क यातायात अवरूद्ध भएकाले दुई देशबीचको व्यापार ठप्प भएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको छ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन दिई 37 लाख रूपियाँ ठगी गर्ने काभ्रेका एकजनालाई काठमाण्डुको गोकर्णेश्वरबाट हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको मण्डन देवपुर नगरपालिका छ का 42 वर्षीय अच्युत दुलाल रहेका छन्। दुलालले क्यानाडामा पठाइदिने भन्दा एकजनाबाट 37 लाख रूपियाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी भएको थियो। काभ्रेको तेमाल गाउँपालिकाले पालिका बाहिर बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गरी काठमाडौँ उपत्यका र काभ्रेका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ। तेमाल गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका बाहिर रहेका लाभग्राहीहरूकै सुविधाका लागि काठमाडौँ, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता, परिचय पत्र नवीकरण गराउने व्यवस्था मिलाइएको जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टी बीच केही गडबड़ भयो भन्दै आएका हल्लाहरू मात्रै भएको दावी गर्नुभएको छ। काठमाण्डुमा हिजो साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ता अफवाहहरूलाई स्न्याक्सको रूपमा मात्रै ग्रहण गरिदिन आग्रह गर्नुभएको छ। आफ्नो पार्टीले इतिहासलाई नै बाचा गरेको बताउँदै प्रतिबद्धताबाट पछि हट्ने छूट समेत आफूहरूलाई नभएको बताउनुभयो। हामीले एक मान्छेले अर्को मान्छेलाई प्रोमिस गरेको होइन, हामीले हिस्ट्रीलाई प्रोमिस गरेको हो। त्यसकारणले आफ्नो वाचा प्रतिबद्धताबाट पछि हट्ने छूट हामी कसैलाई पनि छैन, सभापति लामिछानेले भन्नुभयो। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणको बम्पर उपहार विजेताको घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा एकजना विजेताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका छन्। बम्पर उपहार अघि विभागले 1,33,334 रूपियाँका दरले पुरस्कार प्राप्त गर्ने अर्को 15 जना विजेताको नाम पनि घोषणा गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन 1 गतेदेखि कार्यान्वयनमा आएको छ। अब प्रत्येक महिनाको 15-15 दिनमा नियमित रूपमा उपहार विजेताको घोषणा गरिनेछ। कार्यक्रममा सहभागी हुनलाई बैंक वा डिजिटल वालेटको क्यूआर मार्फत भुक्तानी गर्ने उपभोक्ता स्वत सहभागी हुन्छन्। नगद भुक्तानी गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा बिलको विवरण अपलोड गरी कूपन प्राप्त गर्नुपर्ने व्यवस्था छ। पुरस्कार दावी गर्दा
मूल बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ। सरकारले आर्थिक वर्षभर करिब 7,25,00,000 रूपियाँ बराबरको पुरस्कार वितरण गर्ने लक्ष्य राखेको छ। यस अन्तर्गत करिब 390 जना उपभोक्ता पुरस्कारका लागि छनौट हुने अनुमान गरिएको छ। विभागका अनुसार कार्यक्रमको दीर्घकालीन उद्देश्य उपभोक्तामा बिल माग्ने संस्कारको विकास गर्नु, व्यवसायलाई बिल जारी गर्न प्रोत्साहित गर्नु, भ्याड तथा अन्य कर चुहावट नियन्त्रण गर्नु र विद्युतीय भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्नु रहेको छ। भविष्यमा भ्याड बिल लिने उपभोक्तालाई तिरेको भ्याडको 10% फिर्ता दिने व्यवस्था कार्यान्वयन गर्ने तयारी पनि सरकारले गरिरहेको छ। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काल रोकिए पनि दुई पक्षबीचको शक्ति संघर्ष नरोकिने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा जुटेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुने बताउनु भएको छ। यसअघिकै केन्द्रीय कार्यसमिति बैठकले दुई भदौबाट वडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। 15 महाधिवेशनलाई एकताको महाधिवेशन गराउन हदैसम्म लचिलो छौं, मिल्न र मिलाउन जति बेला पनि तयारै छौं, तर उहाँहरू आउनु भएन, मुद्दा मामिलामा नै केन्द्रित हुनुभयो भने पर्खेर महाधिवेशन रोक्न नसक्ने बताउनु भएको छ। देउबा पक्षका नेताहरूले भने आधिकारिकताका सम्बन्धी विवादमा गत 4 वैशाखमा भएको अदालतको फैसला पुनरावलोकनको टुंगो नलागेसम्म महाधिवेशन रोक्नुपर्ने बताइरहेका छन्। संस्थापन पक्ष पुनरावलोकनको फैसला प्रतीक्षा गर्ने पक्षमा देखिएको छैन। अदालतले 2 माघको निर्वाचन आयोगको निर्णय खारेज नगरेका कारण देउबा समूह सहमतिमा नआए उक्त समूहलाई छाडेरै भए पनि महाधिवेशनमा जाने तयारीमा छ। राजनीतिक खिचातानी लगायत विविध कारणले विगत 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि हिजो प्रारम्भिक उत्पादन परीक्षण सफल भएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मरमत गरी परीक्षण उत्पादन गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपडा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30,00,000 रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो। नेपाली सेनाले यसअघि गरेको एक विस्तृत अध्ययनमा यो कपड़ा उद्योग पुनः सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,00,000 रूपियाँ लागत लाग्ने अनुमान गरेको छ। उद्योग पुनः सञ्चालनमा आएको 9 वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जान सक्ने कार्यदलको निष्कर्ष छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ। उद्योग सञ्चालनका लागि आवश्यक बजेट नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा पर्याप्त रहेको बताइएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द थियो। हेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने देशहरूले उत्पादन गरेका सामानहरूमा 100% भन्सार महसूल लगाउने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक गत शुक्रबार पारित भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख केन्द्रहरू क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिनेछ।
कोरियाली प्रायद्वीपमा यस वर्षको गर्मीले कीर्तिमान तोड्दै तापक्रम 40 डिग्री सेल्सियसको आसपासमा पुगेको छ। गर्मीबाट राहत पाउन उत्तर कोरियाले नागरिकलाई कुकुरको मासुको सुप, जिनसेङ युक्त ब्रोथ लगायत परम्परागत परिकार सेवन गर्न सुझाएको छ। उत्तर कोरियाको सरकारी अखबार रोडोङ सिनमुनले एक चिकित्सकलाई उद्धृत गर्दै आइतबारको चर्को गर्मीमा कुकुरको मासुको सुप सेवन गर्नु पोषण पूरकका लागि लाभदायक हुने बताइएको छ। उत्तर कोरियामा कुकुरको मासुको सुपलाई सबैभन्दा तातो समयमा सेवन गर्ने उत्कृष्ट परिकारको रूपमा लिइन्छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक दोस्रो सातबाट शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले हिजो प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करण कार्तिक 9 देखि मंगिर 5 गतेसम्म हुने बताउनु भएको छ। एनपीएलमा प्रतिस्पर्धा गर्ने 8 टोलीले नेपाली खेलाड़ी अनुबन्धन गरिसकेका छन्। केही टोली विदेशी खेलाड़ी भित्र्याउने प्रयासमा छन्। खेलकुदको अर्को एउटा खबर, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्यूजील्याण्ड एसँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आईसीसी एकदिवसीय विश्वकप 2017

0: तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
2: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे कक्षा सञ्चालन 2083/1 सम्पर्क नम्बर 011-26-342 011-62-4 42 98-41-43-49-72 98-512-00-642
3: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा मित्र
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 2327
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
6: हाम्रा सेवाहरू
3: स्टेसनरीका सम्पूर्ण सामानहरू
6: फोटोकपी प्रिन्ट
3: कलर प्रिन्ट
6: पीवीसी आईडी कार्ड
3: सबै प्रकारका खेलकुद सामग्रीहरू
6: सबै तहको तथा विभिन्न पुस्तकहरू
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
6: ट्रफी
3: मायाको चिनो
6: मेडल
3: फ्रेम
6: जर्सी सेटहरू तथा प्रिन्ट
3: सब्लिमेसन प्रिन्ट
6: जर्सी प्रिन्ट
3: कस्टमाइज कप प्रिन्ट
6: मेटल फोटो प्रिन्ट
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274
7: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ पुराना पुराना लोक गीतहरू

0: Elimbu FM 89.6 MHz.
1: एलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
3: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस डिलक्स रूम विथ एसी, हॉट एण्ड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टुरेन्ट एण्ड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिलियर एण्ड जॉयफुल एनवायरमेंट। कस्टमर सटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shanga Subhani Nagarpalika 5, Sindhupatsu.
1: Barna Khulu.
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-620-342, 011-6602-442, 98-41-43-49-72, 98-512-00-642।
4: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा

0: स्तरीय हाउस वायरिंग वा प्लम्बिंग सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
1: ओइनी के पार ओइ मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913327।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: केडाओ यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन. तिमीहरूलाई थाहा छैन, चरी मर्यो सिसैले, माया रिसैले.

सानो तिनो लुकठा छुदै छुदैन हल्का छुदा ननाचि त हुँदै हुँदैन जे गरे नि एक्लै आछु भर कसको छ र दुई चार ठाजु बाएँ हाते डर कसको छ र ओइ बेलका बसी टन्न थुक्यो गर्न थाल्यो ल्याङ लड्दा लड्दै घर पुगे चिन्दैन भर्या बोल्यो कि त मुखबाट गन्दा आउने स्याङ भोलि उठ्दा मुखी ल्याउ र कति साह्रो ह्याङ।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?

0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
1: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
1: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन हो।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न.
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
10: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
12: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउने राष्ट्रपतिको भनाई। सानातिना उत्तर चढ़ावबाट न आतिन रासोपा सभापति लामी छानेको आग्रह। ग्यास अभाव कायमै रहने, यो महिना झण्डै 55,000 मेट्रिक टन सम्म आयात हुने। नेपाली बजारमा एक तोला सुनको भाव फेरि 3 लाख रूपियाँ नाग्यो। मनसून सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना। पश्चिमी नाइजरमा यात्रुवाहक बस दुर्घटना हुँदा 21 जनाको मृत्यु, 37 जना घाइते। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करण कार्तिक दोस्रो साता नेपालले न्यूजील्याण्ड ए संघको एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बहादुर बस्नेतले सभापति गगन थापालाई पार्टीको आधिकारिकता सम्बन्धी विवादमा उच्च सर्वोच्च अदालतले चढ़कन लगाएको बताउनु भएको छ। सिन्धुपाल्चोक जिल्लाको बारविसीमा हिजो आयोजित एक भेटघाट कार्यक्रममा कांग्रेस इतर पक्षका नेता बस्नेतले यस्तो बताउनु भएको हो। नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशपछि नेपाली कांग्रेस पुरानै अवस्थामा गइरहेको र अब सभापति देउबा नै रहेको समेत जिकिर गरेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा उहाँले एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतामा मुलुक भएको समेत बताउनु भएको हो। परापूर्व कालदेखि नै बसोबास गर्दै आएका आदिवासी जनजातिहरू को विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको पनि उल्लेख गर्नुहुँदै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको स्पष्ट पार्नु भएको छ। उहाँले विस्तारमै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ़न आजको आवश्यक आयोग आफूलाई लागेको पनि बताउनु भएको छ। नेपाल अन्तर्राष्ट्रिय मंचमा पनि आदिवासी अधिकारको अपक्षमा अग्रपंक्तिमा उभिएको उल्लेख गर्दै नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्दै जनजाति अन्तर्राष्ट्रिय महासन्धि आईएओ महासन्धि 169 अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको समेत बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उत्तर चढ़ावबाट नआतिनका लागि आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यसम्म पुर्याउने दावी पनि गर्नुभएको छ। हिजो बेलुका काठमाडौँमा भएको कार्यक्रममा सभापति लामी छानेले हवाई उडानको उदाहरण दिँदै कहिले कही मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने पनि बताउनु भएको छ। सरकारले आफ्नो बाचो अनुसार काम गर्न नसके वा बाटो विदायमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने पनि बताउनु भएको छ। सत्तारूढ़ दलका सभापति समेत रहनु भएका लामी छानेले सरकार बनेको 4 महिनामा मूल्यांकनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अगाडि बढ़ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 6 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काको अनुसार पक्राउ परेकाहरूको घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले पक्राउ गरेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानूनी कार्यवाही अगाडि बढ़ाइने प्रहरीले जनाएको छ। कप्तानगंजमा केही समय अगाडि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा 3 जनाको मृत्यु भएको थियो भने करिब 40 जना घाइते भएका थिए। घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सृजना भएको थियो। घटनाको वास्तविक कारण हिंसा भड्किनुको अवस्था तथा भइरहेको तथा संलग्न व्यक्तिहरूको भूमिकाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपूछ गर्ने र पक्राउ परेकाहरूमाथि बयान लिने काम पनि गरिरहेको छ। घटनाको अनुसन्धानपछि दोषी देखिएमाथि प्रचलित कानून अनुसार कार्यवाही अगाडि बढ़ाइने प्रहरीले बताएको छ। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै पनि हुन सकिएको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य भएका छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको समेत बताएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र सो महिनामा झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमले अनुमान गरेको छ। सामान्य अवस्थामा महिनामा 4546 मेट्रिक टन सम्म ग्यास भित्रिने गर्छ र निगमको एलपी ग्यास विभागका निर्देशक विनीत मणि पौडेलले आयात भएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूलो चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्ति बीच सन्तुलन बढ़ाउन ल्याउन मन्त्रालयले पहल गरिरहेको पनि बताउनु भएको छ। आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको सन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। ती मध्ये उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको समेत बताएका छन्। नेपाली बजारमा सुनको मूल्य बढ़ेर फेरि 3,00,000 माथि पुगेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार आज एक तोला सुनको भाव 3,01,700 रूपियाँ कायम भएको छ भने शुक्रबार सुनको प्रति तोला 2,96,900 रूपियाँमा खरिद बिक्री भएको थियो र एक तोला चाँदीको मूल्य 4,645 रूपियाँमा पुगेको छ र सोही परिणामको चाँदी 4,580 रूपियाँ शुक्रबारको दिन भएको थियो। हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशैभर साधारणतया बादल लागेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महासंघको अनुसार आज दिउँसो देशभरका साधारणतया बादल लाग्नेछ र देशको हिमाली भागका एक दुई स्थानमा मध्यम वर्षाको हिमपातको सम्भावना छ। देशको पहाड़ी भागका एक दुई स्थानमा मध्यमदेखि वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिम मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ र कोशी बागमती गण्डकी प्रदेशका हिमाली र त पहाड़ी क्षेत्रका केही स्थानमा साथै कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने आज राति देशका विभिन्न स्थानमा साधारणतया बादल लाग्नेछ। देशको हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रावाहक बस आसपासमा ठोकिँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 37 जना घाइते भएका छन्। समाचार एजेन्सी एनपीएको अनुसार आज उक्त दुर्घटनाको माउवा शहरबाट करिब 55 किलोमिटर टाढा मारवाड़ी माडाउवा सड़क खण्डमा भएको थियो। दुर्घटनामा परेका दुई बस मध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताएको छ। घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान पनि शुरू गरिएको जनाएको छ। नाइजरमा सड़क दुर्घटना बढ़िरहेको बेला पछिल्लो घटनामा यी घटना पनि घटेका छन्। खेलम्बु खबरमा अब खेल खबरमा नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक दोस्रो साथ शुरू हुने भएको छ। नेपाल क्रिकेट संख्यानका सचिव पारस खड्काले हिजो प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म हुने बताउनु भएको छ। एनपीएलमा प्रतिस्पर्धा गर्ने 8 टोलीले नेपाली खेलाड़ी अनुबन्धन गरिसकेका छन् र केही टोली विदेशी खेलाड़ी भित्र्याउने प्रयासमा रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। विविधतामा एकताले राष्ट्रिय खण्ड बलियो बनाउने राष्ट्रपति पौडेलको भनाई। सानातिन उत्तर चढावबाट नआतिन राष्ट्रपा सभापति लामिछानेको आग्रह। ग्यास अभाव कायमै यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने। नेपाली बजारमा एक तोला सुनको भाव फेरि 3,00,000 रूपियाँ नाग्यो। मनसुन सक्रिय भएसँगै केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना। पश्चिमी नाइजरमा यात्रुवाहक बस दुर्घटना हुँदा 21 जनाको मृत्यु, 37 जना घाइते। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करण कार्तिकको दोस्रो साता नेपालले न्यूजील्याण्ड ए संघको एक दिवसीय क्रिकेट खेल्ने। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। You are listening to LMVFM 89.6.

check. It's 3 PM. अहिले दिउँसोको 3 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। मुख्यमन्त्री बानियाले भदौ 3 गते भित्र विश्वासको मत लिने, सानातिना उत्तर चढ़ावबाट नआतिना राजसभा सभापति लामिछानेको आग्रह। कपिलवस्तु नगरपालिकाका उपमेयर सिंह सामुदायिक जंगलमा मृत फेला, नेपाली बजारमा 1 तोला सुनको भाव फेरि 3 लाख नाग्यो। पश्चिमी नाइजरमा यातायात बस दुर्घटना, 21 जनाको मृत्यु, 37 घाइते र एनपीएलको तेस्रो संस्करण कार्तिक 9 देखि मंगिर 5 गतेसम्म हुने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बहादुर बस्नेतले सभापति गगन थापालाई पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले चर्कन लगाएको बताउनु भएको छ। सिन्धुपाल्चोकको बारबिसीमा हिजो आयोजित एक भेटघाट कार्यक्रममा कांग्रेस इतर पक्षका नेता बस्नेतले यस्तो बताउनु भएको हो। नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति देउबा नै भएको जिकिर समेत गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उत्तर चढ़ावबाट नआतिन आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई सही बाटोमा डोराएर गन्तव्यमा पुर्याउने दावी पनि गर्नुभएको छ। हिजो बेलुका काठमाण्डुमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताउनु भएको छ। सरकारले आफ्नो बाटो अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले काम कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने उहाँको भनाई थियो। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गते भित्र प्रदेश सभामा विश्वासको मत लिने भएको छ। काठमाडौँमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गते भित्रै टुंग्याउने निर्णय गरेको हो। साउन 6 गतेदेखि अल्पमतमा पुगेका मुख्यमन्त्री बानियालाई संविधानले दिएको समय अन्तरिम चरणमा पुगेको छ। मुख्यमन्त्री बानियाले भदौ 4 गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ। बैठकपछि बागमती प्रदेश सभा कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनले भदौ 3 गते भित्र मुख्यमन्त्री बानियाले विश्वासको मत लिने निर्णय भएको जानकारी दिनुभयो। सुनसरीको देवागंज गाउँपालिका 3 कप्तानगंजमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले 6 जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिका विषयमा प्रहरीले अनुसन्धान गरेको प्राप्त समाचारमा जनाएको छ। नेपाली बजारमा सुनको मूल्य बढ़ेर फेरि 3 लाख माथि पुगेको छ। नेपाल सुनचारी व्यवसायी महासंघका अनुसार आज 1 तोला सुनको भाव 3,01,700 कायम भएको छ। गत शुक्रबार सुन प्रति तोला 2,96,900 रूपियाँमा खरिद बिक्री भएको थियो। यस्तै 1 तोला चाँदीको मूल्य 4,645 रूपियाँमा पुगेको छ। शुक्रबार सोही परिणामको चाँदी 4,580 रूपियाँमा कारोबार भएको थियो। कपिलवस्तु गाउँपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका 65 वर्षीय सिंहले सब निरन्तर खोजी गर्ने क्रममा आज बिहान जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुका प्रमुख एएसपी मोहन भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा सब भेटिएको जानकारी दिनुभएको छ। एएसपी भट्टराईका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमा भेटिएको थियो। सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्म तर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन्। छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पश्चिमी नाइजरमा 2 यात्रुवाहक बस आपसमा ठोकिँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 37 जना घाइते भएका छन्। नाइजर समाचार एजेन्सी एएनपीका अनुसार दुर्घटना
माडौवा शहरबाट करिब 55 किलोमिटर टाढा माराडी माडौमा सड़क खण्डमा भएको थियो। अब खेलकुदको खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो संस्करण आगामी कार्तिक 9 गतेदेखि सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रतियोगिता अक्टोबर 26 देखि नोभेम्बर 21 आयोजना हुनेछ। नेपाली मिति अनुसार एनपीएल कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म चल्नेछ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। उत्तर चलापबाट नआतिन राष्ट्रपति सभापति लामिछानेको आग्रह। मुख्यमन्त्री बानियाले भदौ 3 गतेभित्र विश्वासको मत लिने। कपिल वस्तु नगरपालिकाका पूर्व मेयर सिंह सामुदायिक जंगल अमृत फेला। नेपाली बजारमा 1 तोला सुनको भाव फेरि 3 लाख नाग्यो। नाइजरमा यात्रुवाहक बस दुर्घटना 21 जनाको मृत्यु 37 घाइते। र एनपीएलको तेस्रो संस्करणमा कार्तिक 9 देखि मंगिर

0: 2083-84 का लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6204-42 9841-4349-72 9512-00-642
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोकगढी नगरपालिका वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841-057-105।
2: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: wait just a minute. We will return back. Return back. New Aruniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniku @gmail.com. Contact 011-620-326-960-9822-93. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupalcho.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र, सास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि? अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 98-49-29-13-27।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
7: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
4: मायाको चिनो,
7: मेडल,
4: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
7: मेडल फोटो प्रिन्ट।
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौ, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभा को डबली

हेलो, नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर साताको पहिलो बसाई यानि कि आइतबारको बसाईमा यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। म कार्यक्रम भ्रष्टताउनजू अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र यति बेला राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। त्यसै गरेर यो अपरान्नको समय होइन उकाली ओह्राली भन्जाङ्गानी चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना कन्दरा जतासुकै हामी हेलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट तरंगित हुँदै हामी आइसकेका छौं होइन। सो साताको पहिलो दिन आइतबारको बसाईमा छौं। हरेक दिन तपाईँले चाहिँ हामीलाई सुन्दै आइराख्नु भइरहेको छ है। कार्यक्रम प्रतिभाको डबली शनिबार बाहेकका दिनहरूमा चाहिँ हामी अपरान्नको 4 बजेदेखि 5 बजेसम्म 1 घण्टा अवधिभर तपाईँहरूकै बीचमा रहेर हामी भलाकुसारी गर्ने गर्छौं होइन। 1 घण्टाको अवधिभर तपाईँहरूसँगै रहेर मिठा मिठा कुराकानीहरू गर्दै प्लस कार्यक्रम प्रतिभाको डबली भएको कारणले तपाईँहरूले नै राख्नुहुने विविध प्रतिभाहरू सुन्दै नै हामी चाहिँ यो समयलाई व्यतीत गर्ने गर्दछौं। यो प्रहरमा अनि खाजा नास्ता त तपाईँहरूको पक्कै भयो होला। सो भएको छैन भने पनि लिनुहोला समयमै पनि भनेर अवगत गर्न चाहन्छु अनि कार्यक्रमलाई पनि माया गरेर सुनेर साथ दिनुहोला साथीहरू पनि भन्छु। त्यसै गरेर काम धन्दामै हुनुहुन्छ होला, मेलापातमा हुनुहुन्छ होला, घरघराइसी काममा हुनुहुन्छ होला, अन्य विविध कामहरूमा हुनुहुन्छ होला होइन। आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम धन्दा गर्नुहोला साथीहरू पनि भन्छु यहाँहरूलाई चाहिँ होइन। अनि हामीलाई पनि एकदमै माया गरेर पनि सुनेर साथ दिनुहोला। कार्यक्रम प्रतिभाको डबली www.lmbfm.com.np लगइन गरेर पनि तपाईँले विश्वभर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट त्यसै गरेर हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले विश्वभर रहेर हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ होइन। त्यसै गरेर जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने पनि कार्यक्रमलाई कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला साथीहरू पनि भन्छु। अनि त्यसै गरेर आज पनि यहाँका लागि हामीले नम्बर खुला गरेका छौं 97 48 26 65 79 97 48 26 65 79। तपाईँहरूका लागि चाहिँ हामीले फोन गरेर आउनुपर्ने नम्बर रहेको छ। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउनुहोला अनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने कमेन्ट बक्समा पनि यहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला कमेन्ट होइन छोड्नुहोला पनि भन्छु। अनि 97 48 26 65 79 यहाँहरूका लागि नम्बर खुला छ। सो नम्बर हुँदै कार्यक्रममा प्रतिभा राख्नका लागि आउँदै गर्नुहोला। यति बेला शुरूआतमा एकदमै मिठो गीत राख्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: सहभागिता जनाउनु भएको छ साथी। आज प्राति भाइ के सुनाउनुहुन्छ त? गीत सुनाउनुहुन्छ? हामी गन्ती गर्छौ गन्ती पछि है त।
1: Three, two, one.

0: Thank you.
1: हजुर गोरी सुनारे होइन त सो एकदमै मिठो गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा मिठो प्रतिभा सुनाउनु भयो यहाँलाई सुमधुर आवाजको लागि प्रतिभाको लागि सोनिया सो धेरै धेरै धन्यवाद है त हजुर ओके आउने डिनरमा पनि कार्यक्रममा सम्झिँदै गर्नु होला साथी आजको लागि भने हामी छुट्छौँ ओके बाबाई हजुर यति बेला हुनुहुन्थ्यो होइन सो सोनिया हुनुहुन्थ्यो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ सुमधुर आवाजमा प्रतिभा राखेर छुटिसक्नु भएको छ यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ है आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि 97 48 26 65 79 तपाईँका लागि हामीले नम्बर खुला गरिसकेका छौँ सो नम्बर हुँदै तपाईँ आउन सक्नुहुनेछ साथी पनि भन्छु अनि जति पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रमलाई कमेन्ट बक्समा यहाँहरूले सहभागिता जनाउन सक्नुहुनेछ है साथीहरू पनि भन्छु 97 48 26 65 79 नम्बर खुला छ है साथीहरू फोन डायल गर्दै आउँदै गर्नुहोला कमेन्ट बक्समा पनि तपाईँहरू सहभागिता जनाउँदै गर्नुहोला पनि भन्छु सो यति बेला एकदमै मिठो गीत फेरि भनिराख्छौँ हामी गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

0: हजुर, राखी यारको माझमा हामीले गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम? हजुर, अनि ममताजी के छ हालखबर, सन्चै हुनुहुन्छ?
1: हजुर, म एकदम ठिक छु, तपाईँलाई कस्तो हुनुहुन्छ?
0: मलाई पनि ठिकै छ। धेरै समयपछि कार्यक्रममा सम्झिनु भयो, खुसी लाग्यो। कतातिर व्यस्त हुनुहुन्थ्यो?
1: त्यस्तो व्यस्त चाहिँ थिएन दिदी, अस्तितिर कार्यक्रम आएको थिएन नि त, त्यो दिनदेखि सुनेको थिएन, अनि अहिले यसो सुनेको आइरहेको छ रहेछ, अनि कल गरेको नि।
0: ए, खुसी लाग्यो। खाजा खानुभयो त हजुरले?
1: हजुर, मैले खाएको छैन, तपाईँले खानुभयो त?
0: हजुर, मेरो त भयो, भएन नै यहाँहरूको माझमा सहभागी र जनाको भन्नुपर्छ। अनि स्याउलीतिरको के छ नानाउलो, आज भोलि काम धन्दाहरू के छन्? ममता
1: नानाउले एकदम ठिक छ, अहिलेको काम भन्नुपर्दा यस्तै मकै भाँच्ने, कोदो गर्ने, यस्तै काम चलिरहेको छ है त दिदी।
0: हजुर, भनेपछि मकै भाँच्ने, कोदो गर्नेहरू यस्तै यस्तै काम चलिरहेको छ है?
1: हजुर,
0: हस्त, आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम धन्दा गर्नुहोला है त। अनि कार्यक्रममा फोन गर्नुभएको छ धेरै समयपछि, आज साथीहरूले प्रतिभा के सुनाउनुहुन्छ त?
1: म गीत गाउन ट्राई गर्छु नि। हुन्छ,
0: हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
1: हुन्छ,
2: सुरु
0: गर्नुहोस्।

0: हजुर, म त नेपाललाई माया गर्ने छोरी, म जस्तै होइन, सो माया गर्ने, नेपाललाई माया गर्ने होइन मान्छे चाहिन्छ, होइन त?
1: हजुर दिदी, धेरै दिनपछि गाएको भएर होला, तपाईँ बिर्सेको जस्तो अनि कस्तो डर लागे जस्तो हुँदो रहेछ क्या।
0: त्यस्तो त अभियसली भइहाल्छ, र पनि हजुरले एकदम राम्रो मिठो गाउनु भएको थियो ममता। एकदमै सुमधुर आवाजमा यति मिठो प्रतिभा होइन तयार गरेर सुनाउनु भयो, एकदमै खुसी लाग्यो। मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। हस्, आजको लागि भने हामी छुट्छौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला। ओके, बाई बाई।
1: ओके, बाई बाई।
0: हजुर, यति बेला हुनुहुन्थ्यो ममता यता स्याउलेबाट, उहाँले पनि कार्यक्रममा यति बेला फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद भन्छु उहाँलाई। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, पालो यहाँकै हो, नम्बर हामीले खुल्ला गरेका छौँ 97 48 26 65 79 80 हुँदै। तपाईँ चाहिँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउनुहोला साथीहरू। नयाँ साथीहरू पनि जोडिन सक्नुहुनेछ, पुराना साथीहरू पनि, सबै साथीहरू जोडिन सक्नुहुनेछ, आउँदै गर्नुहोला। फोन कल एकदमै खुला छ है साथीहरू, एकदमै आउनुहोला भन्छु। त्यसै गरी सामाजिक सञ्जाल मार्फत पनि तपाईँहरू जोडिएर हामीलाई कमेन्टहरू छोड्न सक्नुहुनेछ, तपाईँका कमेन्टहरू पनि हामीले एकदमै लिनेछौँ होइन साथीहरू पनि भन्छु। त्यसै गरी यति बेला केही कमेन्टहरू पनि प्राप्त भएको छ होइन, सो सकेसम्म तपाईँहरूको फोन कल लिन्छौँ 97 48 26 65 79 80 97 48 26 65 79 80 यहाँको लागि नम्बर खुला छ, फोन डायल गरेर तपाईँ आउन सक्नुहुनेछ होइन प्रतिभा राख्नको लागि। जति पनि अनलाइन वेबसाइटबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँले पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ होइन यो प्रहरमा। त्यसै गरेर जुन माध्यमद्वारा हामीलाई सुन्दै हुनुहुन्छ अनि तपाईँ सम्पूर्ण साथीहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ, आफूमा भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ होइन। मैले जब प्रतिभा राख्न मिल्ला नमिल्ला होइन, के प्रतिभा राख्ने होला भनेर कति

साथीहरू कन्फ्युजमा हुनुहुन्छ भने पनि कन्फ्युज हुनु पर्दैन. कार्यक्रम प्रतिभाको डबली आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू राख्न सक्नुहुनेछ. जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, गजलहरू, होइन मुक्तकहरू तपाईँले भाषण गर्न सक्नुहुनेछ. यति भन्दै कार्यक्रममा यति बेला एकदमै मिठो गीत राख्छौ. गीतपछि फेरि पनि उपस्थित हुनेछौ. तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला.

0: हजुर, टोयोटा गाडी जापानको बाटो चाइनाको सो गीतले भन्दै थियो। हामीले यहाँहरूको माझमा राख्यौं रमाइलो मिठो गीत होइन, सो यो गीत पछि फेरि पनि यहाँहरूको माझमा उपस्थित भइसकेका छौं। सुनिराख्नु भएको छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई सुनेर साथ दिइराख्नु भइरहेको छ। यो कार्यक्रम प्रतिभाको डबली। यस कार्यक्रममा हामी तपाईँहरूकै फोन कलहरू लिन्छौ अनि तपाईँहरूले नै राख्नुहुने विविध प्रतिभाहरू नै सुन्ने गर्दछौं। त्यसै गरेर यति बेला 97 48 26 85 होइन तपाईँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। यति बेला कमेन्टतिर पनि लाग्छु है, केही कमेन्टहरू पनि प्राप्त भइसकेका छन्। साथीहरूको कमेन्ट पनि लिँदै गर्छु, फोन कलहरू पनि लिँदै गर्छु। यसै क्रममा मैले पहिलो कमेन्ट सो लिए। लेख्नु भएको छ मनको साथी जीवन कार्की हुनुहुन्छ, उहाँले लेख्नु भएको छ नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, यहाँलाई कमेन्टको लागि धन्यवाद भन्छु। त्यसै गरेर अर्को कमेन्ट लिए रामजी घिमिरे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ नमस्कार, सुन्दैछु चितवनबाट, सम्झना सबैमा भन्नुभएको छ है। सो धन्यवाद हजुरलाई कमेन्टको लागि रामजीजी। त्यसै गरेर अर्को कमेन्ट लिइहाले सन्देश सेवा हुनुहुन्छ, सो लेख्नु भएको छ उहाँले हाई वरदानजी भन्नुभएको छ है, म पनि सुन्दैछु है त हजुर, रामेछाप घर भई हाल जापानबाट, मिठो सम्झना हजुरको लागि मेसुवाल भन्दै होइन सो कमेन्टबाट बाहिरिनु भएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई मिठो कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहालेँ, लेख्नु भएको छ लक्ष्मण मगर हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ नमस्कार हजुर, मेस के छ खबर भन्नुभएको छ, मलाई ठिकै छ है, हजुरलाई के छ, म चाहिँ तिन्जुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाथ्री होइन पाख्री बस दुई धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ है। अनि साथीहरू सम्झिनु भएको छ गीता मगर देवबासकोटा, त्यसै गरी लेख्नु भएको छ भावना चामलिङ, रामलाल साम्पाङ राई, मिडिया प्रेमी निर्मला वनेम, त्यसै गरी सुस्मिता राई, विमला मगर, सपना शंकर, गीता लिम्बू, भूमिका राई, राजघले मगर, मिडिया प्रेमी निमु शेर्पा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले अन्जिता माला ठकुरी छेत्री हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ दि सुन्दैछु सिन्धुलीबाट भन्नुभएको छ है, सो खुसी लाग्यो। लेख्नु भएको छ अन्जिता माला ठकुरी छेत्री, मिठो सम्झना प्यारी ममु बाबु बुनु भाइ एण्ड अल लाई भन्नुभएको छ है, सो धन्यवाद तपाईँलाई कमेन्टको लागि अञ्जनाजी है। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले अन्जिताजी भने है, सो अञ्जना भने चाहिँ अन्जिताजी। त्यसै गरी अर्को कमेन्ट लिए लेख्नु भएको छ सुमन गुरुङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन नमस्ते छ्याजलो सेवा र सिस्टर भन्नुभएको छ। छ्याजलो हजुर, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल युएबाट है। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू लेख्नु भएको छ सुजा एम्फो, त्यसै गरी लेख्नु भएको छ माया राई, मिडिया प्रेमी स्माइल अलिसा, त्यसै गरी सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, सान्य, त्यसै गरी पायल प्रेमी कुलुङ राई, त्यसै गरी दोमा शेर्पा लेख्नु भएको छ, दिलु एम्फो राई, विमला गुरुङ, त्यसै गरी बिनु विनिता गुरुङ, दाई विक्रम गुरुङ, त्यसै गरी दिलु सानु एम्फो अल साथीहरूलाई मिस यु, ओके बाई बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद हजुरलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, मिलन घायल मुटु हुनुहुन्छ, उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ है। अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झेको छु है भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद भन्छु कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ निशा थोकर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ मिस वर्ल्ड भन्नुभएको छ, धन्यवाद हजुर होइन कमेन्टको लागि। अर्को कमेन्ट लिए सन्ध्या लिम्बू हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ मिस यु अल, इट्स मी सन्ध्या लेख्नु भएको छ, सन्ध्या लिम्बू फ्रम ताप्लेजुङ भाचो भन्नुभएको छ, धन्यवाद यहाँलाई कमेन्टको लागि। यति बेला अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छु, नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, नमस्ते नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु है त रिना।
0: हजुर अनि सन्चै हुनुहुन्छ रिनाजी तपाईँ?
1: हजुर एकदम ठिकठाक छ है, अनि हजुरको के छ?
0: हजुर मलाई पनि एकदम ठिकै छ भनौँ, आरामै छु सन्चै छु। अनि के गर्दै हुनुहुन्थ्यो आजको दिन, कसरी बिताउँदै हुनुहुन्थ्यो सुनखानीतिर?
1: आजको दिन त स्कुलबाट म घर जाँदैछु, यसरी नै बित्दैछ भनौँ है।
0: भनेपछि बाटोतिर हुनुहुन्छ है? खाजा त बाँकी नै होला होइन हजुर एकदमै हाम्रो त भइसक्यो भन्नुपर्छ घरदेखि स्कुल कति टाढा छ
1: स्कुल त लगभग डेढ घन्टा जति
0: भनेपछि टाढै रहेछ है
1: हजुर हजुर
0: आउँदा जाँदै थाकिन्छ होला होइन
1: होइन यस्तो बसमा जान्छु बसमै आउँछु अनि आज बस छुटेको भएर चाहिँ बोलेर आदि बाटोसम्म
0: ओके ल बिस्तारै आउँदै गर्नु होला है त पानी अब मौसम पानी पर्ने मौसम छ आफ्नो केयर गर्नु होला है त अनि कार्यक्रममा फोन गर्नु भएको छ आज प्रतिभा के सुनाउनुहुन्छ हजुर साथीहरूलाई
1: हुन्छ प्रोग्राम इन्टरनेट मार्फत फेसबुक मार्फत सुन्दै थिएँ अनि फोन लगाइहाल्न लागिहाल्यो खासै त्यस्तो तयारी छैन म मुक्तक नै सुनाउने प्रयास गर्छु
0: हस् गन्ती गर्छौ गन्ती पछि है त हजुर
2: हुन्छ
1: नसोध्नु मलाई बिहे कहिले गर्छौ भनेर नसोध्नु मलाई बिहे कहिले गर्छौ भनेर फेरि नपाइन जोडी एक्लै सधैँ पर्छौ भनेर फेरि नपाइएन जोडी सधैँ एक्लै पर्छौ भनेर बरसात पछि कालो बादल फाट्छ होला नि बरसात पछि कालो बादल फाट्छ होला नि बरु सोध मलाई बाढी कसरी तर्छौ भनेर बरु सोध मलाई खोला नाला कसरी तर्छौ भनेर नसोध्नु मलाई बिहे कहिले गर्छौ भनेर नसोध्नु मलाई बिहे कहिले गर्छौ भनेर फेरि नपाइएन जोडी सधैँ एक्लै पर्छौ भनेर फेरि नपाइएन जोडी सधैँ एक्लै पर्छौ भनेर धन्यवाद
0: हजुर नसोध्नु मलाई बिहे कहिले गर्छौ भनेर होइन त वाव सो एकदमै मिठो होइन मलाई त एकदमै मन पर्यो होइन सो यो मुक्तक होइन अब यो अधिकांश उमेर पुग्दै गएपछि सोधिने प्रश्न यही नै हुन्छ प्रायलाई होइन अनि यो समय सान्दर्भिक त्यही यदि फेरीमा रहेर हजुरले एकदमै मिठो यो रचना तयार पार्नु भएको मलाई चाहिँ अगाडिको लाइन नै एकदमै मन पर्यो क्या नसोध मलाई बिहे कहिले गर्छौ भनेर अब दिन आउँछ आउँछ हजुर एकदम सबैको दिन आउँछ धैर्य गर्नुपर्छ होइन सो अब आत्तिर हुँदैन कहिले गर्छौ के गर्छौ भनेर नसोधा दिन आएपछि त भइहाल्छ देखिहाल्छ नि दुनियाँले होइन पक्कै पनि मैले बुझेँ होइन अनि साथीहरूले पनि बुझिसक्नुभयो होइन सो एकदमै मन पर्यो मलाई तपाईँको यो लाइनले नै पहिलो हरफले नै एकदमै होइन मजाको थियो कमालको थियो एकदमै मिठो यो मुक्तक होइन अब हजुर त अब साहित्यमा रुचि कलम चलाउँदै आइराख्नु भएको छ प्रत्येक रचनाहरू तपाईँको एकदमै मिठा हुन्छन् होइन मर्म स्पर्शी हुन्छन् सो आजको पनि उत्तिकै मिठो थियो हजुरलाई धेरै धेरै धन्यवाद आफ्नो कलम निरन्तर चलाइराख्नुहोला कार्यक्रममा फोन लागेसम्म लगाउनुहोला आफ्नो प्रतिभाहरू राख्दै गर्नुहोला है त
1: हुन्छ त्यति त म गरिहाल्छै बेसी नै चलन चाहिँ छैन रिना श्रेष्ठले लम्बो एफएम त्यसपछि वरदान बिजुलाई होइन
0: बेसी नै भएन नि
1: अरू त सबै सम्झिरहन्छु समय रहेसम्म समयले भ्याएसम्म हजुरहरूको प्रोग्राम सुन्ने फोन गर्ने त काम कहिले काहीँ गर्छु होइन अब समय रहेन भने त यस्तै हो सबैजनालाई एकदम धेरै सुमधुर सम्झना कसैलाई विश्वास छैन रेडियो प्रेमी मित्रहरूलाई नि सम्झना गर्दै छुटिन्छु है त बाबाई
0: ओके बाबाई यति बेला रिना श्रेष्ठ हुनुहुन्थ्यो होइन उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ धेरै धेरै धन्यवाद भन्छु उहाँलाई पनि यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ नम्बर खुला छ 97 48 26 65 79 हामीले नम्बर एकदमै यहाँका लागि खुला गरेका छौं तपाईँ पनि आउन सक्नुहुनेछ आफू भित्र भएका विविध प्रतिभाहरू यो समयमा राख्नका लागि यति बेला फेरि पनि कमेन्ट फेरै लाग्छ होइन कमेन्टहरू पनि प्राप्त भएका छन् यति बेला लिए सन्ध्या श्रेष्ठ हुनुहुन्छ सो लेख्नु भएको छ हेलो भन्नुभएको छ है सो हेलो हजुर कमेन्टको लागि धन्यवाद त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले रामलाल साम्पाङ राई हुनुहुन्छ मिस अह रमला साम्पाङ राई हुनुहुन्छ मिस यु अल भन्नुभएको छ धन्यवाद हजुर कमेन्टको लागि यहाँलाई त्यसै गरी लेख्नु भएको छ लिम्बुनी सजा हुनुहुन्छ लेख्नु भएको छ सम्झना छ लक्ष्मण मगर भन्नुभएको छ है सो उहाँले चाहिँ साथीलाई सम्झिनु भएको छ धन्यवाद होइन कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ शुक्रराज र साइली निर्दोष हुनुहुन्छ लेख्नु भएको छ उहाँले हेलो हजुर, नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, सांगीतिक अभिवादन भन्नुभएको छ है। हजुरलाई पनि सांगीतिक अभिवादन। पास्टर हिलियाङ गर्वई हाल चाहिँ फिल्म चार डब्ल्यूबाट शुक्रराज रसाईले निर्देश भन्नुभएको छ है। बज्ने गीत मार्फत चाहिँ साथीहरू सम्झिनु भएको छ, कमला रसाईली, प्रेम कलाचार्य, डिकेन्द्र सम्बाम्थे, अरूणा सम्बाम्थे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सञ्चमाया केरुङ, तारा शंकर, विनिता दाल सुवेदी, मनमाया तिमल सिन्हा, रामकृष्ण एकल यात्री पाँच थरे, स्वर्णिम राई, सुप्रिया वान्तवर राई, कविता घतानी, मुना खड्का, हरपल रोशनी राई लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले। जसमान होइन सञ्जमान वाइबा हुनुहुन्छ, हेलो भन्नुभएको छ। नमस्ते हजुर, कमेन्टको लागि धन्यवाद यहाँलाई। त्यसै गरी सरस्वती कोइराला हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते भन्नुभएको छ। नमस्ते हजुर, म नि सुन्दैछु है। त यता स्याउलेबाट सरिता कोइराला, हाल चाहिँ केटिएमबाट अल फ्रेन्डलाई चाहिँ सम्झन चाहन्छु है त दिदी। हजुर ओके, बाई बाई दिदी भन्नुभएको छ। बाई बाई हजुर, कमेन्टको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद साथी भन्छु। सो फेरि पनि यति बेला हामी एकदमै मिठो गीत यहाँहरूको माझमा पस्किन्छौँ। गीतपछि पुनः उपस्थित हुनेछौँ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। सुनिराख्नु भएको छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। तपाईँले सुनिराख्नु भएको छ यति बेला तपाईँहरूकै फोन कलहरू लिँदै तपाईँले नै राख्नुभएका विविध प्रतिभाहरू हामीले सुनिरहेका छौं यो व्यवसायमा होइन। लगभग अब चाहिँ हामी पनि कार्यक्रमको होइन अन्तिम क्षणमा आइसकेका छौं। निर्धारित समयलाई आजका लागि नेटो काटिसकेको छ। जति पनि आजको व्यवसायमा फोन गरेर साथीहरूले प्रतिभा राख्नुभयो यहाँलाई पनि धन्यवाद। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू गर्नुभयो तपाईँहरूलाई पनि धन्यवाद। एक घण्टा अवधिभर उकाली ओह्राली भन्जाङ्गनी चौतारी गाउँ बस्ती रहँदै हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण प्रेमी रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद। प्राविधिक पाठ भएर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि वचन पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Bambu Break Time.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
3: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू

0: हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98493-40667 र 98188-77908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: minute, just a minute, we will return back. New Aruniko Hutong and Restaurant Private Limited. Chowtara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hutong and Restaurant Private Limited. Chowtara Shangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chowtara Shankar Sugani Nagar Palika 5, Sindhupalcho.
1: वहीने के पार वही मित्र ये तुम साले अल गोरु जाए अल बादेर कता सम्म को यात्रा है मित्र
2: मित्र 600 लार बने पतिर जाऊं मनेरा इने को आमी ता
3: ये आमा हो शांगन बोरो बने पाने पुगनो पाने विशेष काम जे के छनी
2: अब किन हुनुनी मेरो भाई टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-13-27
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौं जीवन बचाऊ
8: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
7: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: कहाँ बाउलाने कुरा गरे, के कार्यक्रम बर्थडे सकिन्छ र? आज त बॉयफ्रेन्ड गर्लफ्रेन्डको
1: टाइम चेक इज 6 PM।
2: अहिले साँझको 6 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, लम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। काभ्रे पलाञ्चोको दोलालघाटबाट बेपत्ता दम्पति मध्ये श्रीमतीको शव भेला। 32 विश्व आदिवासी जनजातिको दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो। राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने। बागमती प्रदेशका मुख्यमन्त्री बानियाले भदौ 3 गते भित्र विश्वासको मत लिने। ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र। पश्चिमी नाइजरमा यात्रुवाहक बस दुर्घटना हुँदा 21 जनाको मृत्यु, 37 जना घाइते। र विश्व एसियन गेम्समा पदकको लक्ष्य सहित नेपाली बक्सिङ टोली सोमबार भारतमा प्रस्थान गर्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोको दोलालघाटबाट बेपत्ता दम्पति मध्ये श्रीमतीको शव फेला परेको छ। काभ्रे पलाञ्चोको भुम्लो गाउँपालिका 8 दोलालघाटबाट बेपत्ता भएकी भण्डन देवपुर नगरपालिका 67 वर्षीय तिलकुमारी पराजुलीको शव ओखलढुङ्गाको सीमा स्थित सुनकोशी नदीमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टको अनुसार तिलकुमारीको शव ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 1 फेला परेको हो। आइतबार आज ओखलढुङ्गाको सुनकोशी नदी किनारमा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाएकोमा पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको डीएसपी विष्टले जानकारी दिनुभएको हो। र तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान केदारनाथ पराजुलीको अवस्था भने अझै पनि अज्ञात रहेको छ। बुधबार साँझ बेपत्ता भएका उनी 5 दिन बितिसक्दा समेत फेला पर्न सकिएको छैन। पराजुली गत बुधबार काभ्रेकै भुम्लो गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट श्रीमतीलाई पिठमा बोकेर हिँडेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि उनी श्रीमतीसहित सुनकोशी नदीमा हाम फालेको बताएको थियो। तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीड़ित समेत रहेका थिए। दोलखा जिल्लाको बिगु गाउँपालिका 1 रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना केन्द्र बाढ़ीले जलाशयमा गेग्रान थुप्रिएपछि आज 10 घण्टा विद्युत उत्पादन बन्द भएको छ। जलाशयमा थुप्रिएको गेग्रानका कारण पानी प्रवेश गर्ने जालीमा अवरूद्ध भएपछि सफाईका लागि बाँधस्थलका 2 गेट खोलिएको थियो। गेट खोलेर जलाशयको पानी बाहिर निकाल्दै सरसफाई गर्ने काम भइरहेको केन्द्रले जनाएको छ। जलाशय परिवर्तन खाली गर्ने क्रममा तामाकोशी नदीमा पानीको बहाव गडबड़ हुन सकिने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता रहन आग्रह गरिएको छ। नदीमा माछा मार्ने, नुहाउने तथा अन्य प्रयोजनका लागि जान समेत केन्द्रले रोक लगाएको छ। आज दिनभर जलाशय सरसफाई गरिएको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रका निमित्त प्रबन्ध पूर्व गोपाल रंजीतले बताउनु भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। 32 विश्व आदिवासी दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितका समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साँझ प्रतिबद्धता भन्ने मूल नारा सहित 7 रूपमा दिवस मनाएको छ। यस दिवसमा आदिवासी सुडेनीहरूको सम्मान, जीवन र कल्याणको संरक्षण हो गर्ने भन्ने विश्वासका नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ। यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाण्डुमा झाँक्री सहितको र्याली निकालिएको छ। गुरूङ, मगर, थारू, नेवार, तामाङ, राई, लिम्बू लगायतका 59 जातीय संस्थाहरूले आफ्नो ब्यानर सहित र्याली निकालेका छन्। र्यालीमा सहभागीहरू परम्परागत पोशाकमा सजिएको छ। भ्रिकोणी मण्डपबाट निकालिएको र्याली भद्रकाली सहित गेट हुँदै औपचारिक कार्यक्रम स्थलमा खुमाजमा पुगेर मूल समारोहमा परिणत भएको थियो। महासंघले खुल्ला मंचमा आयोजना गरेको कार्यक्रमलाई उपराष्ट्रपति रामसाय प्रसाद यादवले उद्घाटन तथा सम्बोधन गर्नुहुनेछ। कार्यक्रममा चर्चित संगीत समूह कुटुम्बको प्रस्तुति पनि रहनेछ। यसका विभिन्न जात जातिको परम्परागत सांस्कृतिक गीत नृत्य प्रस्तुत हुने र जातीय खानाको परिकारको प्रदर्शनी समेत रहेका छनृ।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार आज एक विज्ञप्ति जारी गर्दै रासोपाका सह महामन्त्री असीम शाहले उज्जन उत्तरदायी पारदर्शी र परिणाममुखी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभएको हो। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछ र मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाबदेही बनाउने, नागरिक वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तयार गर्ने र पार्टीको संगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिहरूबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदान प्रदान गर्ने उद्देश्यले पनि कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेर अगाडि मात्र बैठक शुरू भएको हो। बैठकमा पार्टीको आगामी 15 महाधिवेशन र मुलुकको पछिल्लो राजनैतिक परिस्थितिका कारण सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेसका केन्द्रीय सदस्य विजय बहादुर सुवाराले जानकारी गराउनु भएको हो। उहाँको अनुसार बैठकमा 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अध्यावधि र वितरणका बारेमा छलफल हुनेछ र यसै गरी महाधिवेशनमा तयारी समिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव राखिएको छ। बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रमहरू, सरकारले सय दिन र विपक्षीको भूमिकाका प्रदेश सरकार र संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्यले बताउनु भएको हो र यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बागमती प्रदेशको सत्ता समीकरण दिनानुदिन प्रतिदिन पेचिलो बन्दै गइरहेको बेला बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आगामी भदौ 3 गते भित्र प्रदेशसभामा विश्वासको मत लिने भएको छ। काठमाडौँमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गते भित्रै टुंग्याउने निर्णय गरिएको छ। साउन 6 गते अल्पमतमा पुगेका मुख्यमन्त्री बानियालाई संविधानले दिएको समय अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री बानियाले भदौ 4 गते भित्र विश्वासको मत दिइसक्नुपर्नेछ। बैठकपछि बागमती प्रदेश सभाका कांग्रेस संसदीय दलका सचिव मीन कृष्ण महर्जनले भदौ 3 गते भित्र मुख्यमन्त्री बानियाले विश्वासको मत लिने निर्णय गरिएको जानकारी गराएको छ। मुख्यमन्त्री बानियाले विश्वासको मत लिनु एक दिन अगाडि नै सबै प्रदेशसभाका पार्टीका सबै सदस्यलाई हेटौडामा अनिवार्य रूपमा उपस्थित हुन व्हीप जारी गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभएको हो। एमाले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिष्ट पार्टीसँग नयाँ समीकरण बनाउने सहमति गरेपछि बागमतीको नयाँ राजनीतिक मोडमा पुगेको छ। तर एमाले नेकपा गठबन्धनभित्रै नेतृत्व र सरकार गठन बारेमा स्पष्ट नहुँदा सरकार नयाँ सरकार गठनको प्रक्रिया अझै अन्यलमा रहेको छ र यही राजनीतिक अन्यलका बीचमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारलाई टिकाउन प्रयासमा लागेको छ। खाना पकाउने एलपी ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढ़ाउन गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारेको छ। भारतबाट ग्यास आयातमा कुनै पनि समस्या नरहेको बजारमा एक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कडाई पारिएको हो। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीको अनुसार बजार अनुगमनलाई निरन्तरता साथै प्रभावकारी बनाएको छ भने आपूर्तिमा क्रमशः सहज आउन थालेको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदो पनि कृत्रिम अभाव देखेर उपभोक्तालाई समस्यामा पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न उद्योग मन्त्री गौरी कुमारी यादवले गृहमन्त्री सुदन गुरूङसँग अनुगमनका लागि काठमाडौँ उपत्यकाका डिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको थियो र मन्त्री यादवको आग्रहपछि गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि निर्देश दिएसँगै गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। लम्बो खबरमा अब विदेशको खबर। पश्चिमी नाइजरमा दुई यात्रु बस ठोकिँदा एक आपसमा ठोकिँदा कम्तीमा पनि 21 जनाको मृत्यु भएको छ भने 37 जना घाइते भएका छन्। नाइजर समाचार एजेन्सीका अनुसार दुर्घटना माउवा शहरबाट करिब 55 किलोमिटर टाढा मारवाडी माउत सड़क खण्डमा भएको थियो।
हेलम्बो खबरमा अब खेल खबरमा विश्व एसियन गेम्स पदक जित्ने लक्ष्य राखेको बक्सिङ टोली अन्तिम तयारीका लागि सोमबार भारतको अस्साममा प्रस्थान गर्दैछ। आगामी सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आईसी र नागोयामा हुने विश्व एसियन गेम्समा नेपालबाट बक्सिङ सहित 22 खेलको सहभागिता रहनेछ, जहाँ पछिल्लो पटक पदक जितेका दुई खेल कराते र महिला कबड्डीसँगै बक्सिङबाट पनि पदकको आशा गरिएको छ। एसियन गेम्सको हरेक संस्करणमा जस्तै यसपटक नेपालले बक्सिङमा पदक जित्ने लक्ष्य राखेको छ। एसियन गेम्स शुरू हुन अब 1.5 महिना भन्दा कम समय बाँकी रहँदा पदक जित्ने सम्भावनालाई अझ बलियो बनाउन नेपाली बक्सिङ खेलाड़ीहरूले भारतमा अन्तिम तयारी गर्न लागि छन्। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। काभ्रेपलाञ्चोको दोलल घाटबाट बेपत्ता दम्पती मध्ये श्रीमतीको शव फेला। 32 विश्व आदिवासी दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना मनायो। राजोपाले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने। बागमती प्रदेशका मुख्यमन्त्री बानियाले भदौ 3 गतेभित्र विश्वासको मत लिने। ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र। पश्चिमी नाइजरमा यात्रुवाहक बस दुर्घटना, 21 जनाको मृत्यु, 37 जना घाइते। र विश्व एसियन गेम्ससम्म पदकको लक्ष्य सहित नेपाली बक्सिङ टोली सोमबार भारत प्रस्थान। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: जयवसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वसनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वसनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तकको 4:10-20 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। म प्रभुमा साह्रै आनन्दित छु कि अब धेरै दिनपछि म प्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियो तर तिमीहरूलाई मौका मिलेन। खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। कसरी होचिने र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोग प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरूमा म म्याकेडोनियाबाट विदा हुँदा दिने र लिने काममा तिमीहरू बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थिसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायो। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्दछु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। मैले पाउनुपर्ने भन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिडसद्वारा पठाइदिएको तिमीहरूको मिठो बासना भएको र परमेश्वरलाई मन पर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु। मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूको परमेश्वर पितालाई सदा सर्वदा महिमा होस्। आमेन। आदरणीय श्रोता, यस ठाउँमा, यस खण्डमा हामीले पौलद्वारा लिखित पत्र फिलिपीहरूलाई अथवा फिलिपीमा भएका मण्डली अथवा चर्चलाई लेखिएको यो पत्र हो, र यो पत्रमा पौलले धेरै कुराहरू आफ्नो व्यक्तिगत भावनाहरू व्यक्तिगत विचारहरू परमेश्वरको वचनमा रहेर मण्डलीलाई गर्नुपर्ने माया सुझाव शिक्षा सबै कुरा यहाँ समेटिएको हामी प्राप्त गर्न सक्छौ र विशेष गरेर पौल यो मण्डलीप्रति अथवा चर्चप्रति धन्यवादी भएको कुरा यहाँ देखिन्छ। जब चर्चले एउटा सेवकलाई एउटा परमेश्वरको जनहरूलाई साँचो हृदयले ख्रिस्टको पाइला पाइलामा हिँड्ने व्यक्तिलाई अथवा ख्रिस्टको अनुसरण गर्नेहरू अथवा येशु ख्रिस्टको साँचो चेला भएर जिएका मानिसहरूलाई जब सहयोग पुर्याउँछ जब सहयोग दिन्छ तब त्यो व्यक्तिहरू अथवा त्यो चर्चप्रति एउटा व्यक्ति जसले प्राप्त गर्छ धन्यवादी हुन्छन् र पौल त्यसमध्येमा एकजना व्यक्ति हुनुहुन्थ्यो र पौल एउटा व्यक्ति थियो जसले फिलिपीको मण्डलीबाट सहयोग पाएको थियो किनभने पौल कैदमा हुँदाखेरि पनि र कैदबाट बाहिर निस्किँदा पनि फिलिपीको मण्डलीले चर्चले धेरै नै सहायता गरेको अवस्थाहरू देखिन्छ र यहाँ उनले भन्छन् म प्रभुमा साह्रै आनन्दित छु कि अब धेरै दिनपछि म प्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। पौल प्रति फेरि पनि फिलिपीको चर्चले मण्डलीले वास्ता गरेको कुरा यहाँ उल्लेख छ। पौल खुशी हुन्छन् पौल आनन्दित हुन्छन् कि फेरि पनि फिलिपीको मण्डलीले चर्चले वास्ता गर्ने कुराहरू फेरि गरिरहेको अवस्थाबाट पौलको व्यक्तिगत जीवनमा आनन्द आइराखेको छ र आनन्दित भएको छ। आदरणीय श्रोता एउटा व्यक्ति अप्ठ्यारोमा परिरहेको अवस्थामा कष्टमा परिरहेको अवस्थामा कुनै सहयोगको अपेक्षा गरिरहेको बेलामा कसैले सहयोग गरिदिन्छ भने आनन्दित पक्कै पनि हुन्छ व्यक्तिको जीवनमा यो आनन्दित हुन्छ र यहाँ यसरी भन्छ तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियो तर तिमीहरूलाई मौका मिलेन। अब मण्डलीका विश्वासीहरू अथवा चर्चका सदस्यहरूले पौलको बारेमा चिन्ता व्यक्त गरिरहेको थियो उसको कैदमा भएको जीवनमा उसलाई कैदबाट बाहिर निस्केको समयमा उसको लागि चाहिने सबै कुराहरू जुटाउनका निम्ति मण्डलीले चर्चले एकदमै गम्भीर रूपमा लिएको थियो र यस्तो बेलामा कति मौका मिलेन उनीहरूलाई उनलाई भेट्नका लागि सहयोग गर्नका लागि त्यो कुराहरू यहाँ बताएको छ र पौलले खाँचो पर्यो भनेर गुनासो पोखाएको होइन किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु भनेर पौलले आफ्नो जीवनमा त्यो कुराहरू प्रष्टै बताएका छन्। खाँचो परेको अवस्थामा पौललाई अप्ठ्यारो परेको बेलामा चर्चले थाहा पायो मण्डलीले थाहा पायो अब मण्डलीले सेवा गर्छु भन्दाखेरि पनि मौका मिलेको अवस्था थिएन अनि पौललाई खाँचो परिरहेकै अवस्था थियो मण्डलीले सेवा गर्ने अथवा वास्ता गर्ने चाहना गरिसकेको अवस्थाहरू थियो त्यसैले खुशी व्यक्त पनि भएको छ र त्यस्तो बेलामा पौलले यो पनि भन्दछ मैले खाँचोमा परेर यो कुरा भनेको होइन र म त जसरी पनि जिउन जानेको छु भनेर पौलले यो कुरा स्पष्ट बताउँछन्। उनले भन्दछन् यो कुरा किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। पौलको जीवन ख्रिस्ट यीशुसँग जोडिएको जीवन हो पौलले ख्रिस्टलाई प्राप्त गरेर जिएको जीवन हो पौलमा आनन्द शान्ति प्रेम दया धैर्य भलाई नम्रता आत्मसंयम र विश्वास भएको जीवन हो जुन कुरा आत्माको फल जो ख्रिस्ट यीशुमा भएपछि प्राप्त हुने चरित्र हुन्, गुणहरू हुन्। यो कुरा पावलमा थियो र पावललाई दुःख पर्दा पनि सुखको क्षणमा पनि पावल सधैँ येशु ख्रिस्टको पाइला पाइलामा हिँडिरहेको व्यक्ति थियो। त्यसैले पनि पावललाई यो संसारमा जस्तो सुकै दुःख कष्ट पर्दा पनि आनन्द भएर जिउने, आनन्दित भएर जिउने व्यक्ति थियो र यीशुको पाइलामा जिएको व्यक्ति, यीशुको पाइला पाइलामा हिँडिरहेको व्यक्तिमा यो आनन्द स्वत भइरहन्थ्यो, शान्ति स्वत, प्रेम स्वत भइरहन्थ्यो। त्यसै कारणले पावलमा पनि यो कुरा थियो, दुःख अप्ठ्यारो पर्दा पनि उनले सबै कुरामा, सबै परिस्थितिमा सन्तुष्ट रहन उनले सिकेका थिए। आदरणीय श्रोता, यो कुरा सामान्य देखिए तापनि कसरी भन्ने प्रश्न उठ्न सक्छ। परिस्थितिहरू कहिले कस्तो, कहिले कस्तो, आँधी बेरीहरू आउँछन्, उकालो ओह्रालो, उकाली ओह्राली जीवन सजिलो छैन। दुःखको दिन, सुखको दिन, आँसुको दिन, हाँसोको दिन, जीवनमा जहिले पनि यस्ता परिस्थिति आउँछन्। तर जस्तै परिस्थिति आए पनि पावल भन्दछन् सन्तुष्ट हुन सिकेको छु। आज मानिसले संसारमा सबै संसार हात पारे पनि आज सन्तुष्टि छैन र आज मानिसहरूमा सन्तुष्ट नभएको अवस्था तपाईँले पाउनुहुन्छ, यहाँहरूले देख्नुहुन्छ कि संसारै हात पारे पनि उसको जीवनमा अझै सन्तुष्टि हुँदैन। हरेक व्यक्तिमा कति घर, जग्गा, धन सम्पत्ति, संसार नै हात पारे पनि सन्तुष्टि देखिँदैन। तर पावल भन्छन् म सन्तुष्टि हुन जानेको छु अथवा सन्तुष्टि रहन मैले सिकेको छु। कसरी सम्भव हुन्छ एउटा व्यक्ति जसले यीशुलाई मात्रै पछ्याइ राखेका छन्, यीशु ख्रिस्टको सत्य वचनलाई उनले प्रचार गरिरहेका छन्, यीशु ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको अनुग्रहबाट मात्र मानिसले आनन्द जीवन पाउँछन्, उद्धार पाउँछ, पाप क्षमा पाउँछ भनेर प्रचार गरेर हिँड्ने एउटा व्यक्तिले, यीशु ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गरेको व्यक्तिले आज यो सन्तुष्टि रहन सकेका छन्। आदरणीय श्रोताहरू, आज यहाँहरूको जीवनमा सन्तुष्टि छ त? सन्तुष्टि जीवन यहाँहरूले बिताइराख्नु भएको छ त? यदि छटपटीमा हुनुहुन्छ, यदि यहाँहरूले जीवनमा सन्तुष्टि नै भएको छैन, कुनै बेला रमाइलो हुन्छ त्यो बेला सन्तुष्टि हुन सक्छ, तर कुनै बेला नरमाइलो क्षणहरू आउन सक्छ, आँसुको दिनहरू हुन्छ, रोदनको दिनहरू हुन्छ, कष्टको दिनहरू हुन्छ, के त्यस बेला सन्तुष्टि रहन सक्छ? हामी मानव जातिलाई गाह्रो छ, मानव जाति एक्लैलाई गाह्रो छ, तर यीशु ख्रिस्टमा विश्वास गरेर यीशु ख्रिस्टलाई प्राप्त गर्ने व्यक्ति, यीशु ख्रिस्टलाई आफ्नो जीवनको स्वामी बनाउने व्यक्ति, यीशु ख्रिस्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर विश्वास गर्ने व्यक्ति, यीशु ख्रिस्टलाई मात्र एक जीवित परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्ने व्यक्तिमा सन्तुष्टि हुन्छ भन्ने कुरा यहाँ स्पष्ट देख्न सकिन्छ। यदि यहाँहरूलाई पनि कतिपटक हरेक कुराले असन्तुष्टि बनाइराख्नु भएको छ, हरेक कुरामा सन्तुष्टिको लागि कोशिश गर्नुभएको छ, तर त्यो कोशिशले सन्तुष्टि ल्याउन सकेको छैन भने आज यो अवसर हो, मौका हो, यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र यीशु ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गर्नुहोस्, यीशु ख्रिस्टको पाइला पाइलामा हिँड्नुहोस् र यहाँहरूले पनि सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ। र आज जतिजनाले यीशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको छ, यहाँहरूको जीवनमा सन्तुष्टि छ भन्ने कुरा म विश्वास गर्छु। यहाँनिर यसरी लेखेको छ, होचिन र कसरी बढ्न म जान्दछु, कहिले हुँदा पनि खुसी हुने, नहुँदा पनि खुसी हुने, त्यो कुरा चाहिँ यीशु ख्रिस्टमा विश्वास गर्नेहरूको जीवनमा सम्भव छ, होइन भने गाह्रो हुन्छ। र अर्को कुरा चाहिँ पूर्णतामा होस् वा भोक प्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। कसरी सम्भव हुन्छ? ख्रिस्ट येशूलाई पछ्याउने व्यक्ति, येशु ख्रिस्टको पाइला पाइलामा टेकेर जिउने व्यक्ति, येशु ख्रिस्टको साँचो चेला भएर जिएको व्यक्तिले यो सबै कुरामा सन्तुष्टि लिन सक्छन्। सन्तुष्टि परमेश्वरबाट सम्भव हुन्छ। यो संसारमा हरेक मानिसको जीवनमा त्यत्तिकै सन्तुष्टि प्राप्त गर्नका लागि जिन्दगीभरिलाई मेहनत गरे पनि सन्तुष्टि छैन, हुँदैन। तर येशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिमा परमेश्वरले नै सन्तुष्टि हालिदिनुहुन्छ। हुँदा पनि नहुँदा पनि, भोगमा वा प्यासामा अथवा प्रशस्ततामा वा भोगमा हुँदा नहुँदा, यसमा खुशी हुन सक्ने, सन्तुष्टि हुन सक्ने जिन्दगी भनेकै येशु ख्रिस्टलाई विश्वास गर्नेहरूले मात्र प्राप्त गर्न सक्छ। यहाँ भन्दछ, जसरी जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। र पावलले यो खण्डमा यही भन्दछ, कसरी सबै कुरा गर्न सक्छ एउटा व्यक्तिले, कसरी सब कुरा गर्न सक्छ, दुःखमा सुखमा कसरी सन्तुष्टि लिन सक्छ, कष्टको दिनमा कसरी आनन्दित हुन सक्छ, चिन्ता र फिक्रीको बेलामा कसरी शान्ति भएर बस्न सक्छ, त्यसमा विजय भन्न सक्छ, कसरी परमेश्वर व्यक्तिको जीवनमा रहिरहन सक्छ। यो सबै कुरा चाहिँ मलाई शक्ति दिनुहुने अथवा उहाँ मलाई शक्ति दिनुहुनेले नै मलाई यो सब कुरामा सहायता गर्नुहुन्छ भन्ने कुरा पावलले भन्दछ। है, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। येशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरूले नै शक्ति दिनुहुन्छ। सबै कुरामा कुरा गर्नका लागि परमेश्वरमा विश्वास गर्नु आवश्यक छ। परमेश्वरमा विश्वास गर्नेहरूले यो सब कुरो गर्न सक्छ। आदरणीय श्रोता, यहाँनिर यही कुरो गर्दै यहाँ पावलले भन्दैछन्, मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। तिमी फिलिपीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरूमा म म्याकेडोनियाबाट विदा हुँदा दिने र लिने काममा तिमीहरूको बाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन, किनभने थिस्सलोनिकीमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढी नै मेरो निम्ति सहायता पठायो। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। र पावलले यो कुरा भन्दछ कि जे कुरो पावललाई सहयोग गरिरहेको थियो त्यो सहयोग गरेको उपलक्ष्यमा परमेश्वरले प्रत्येकलाई प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् भन्ने पावलको चाहना हो। त्यो त दिइनेछ, र यदि कसैले कसैलाई दिन्छ भने त्यो उसले परमेश्वरलाई नै दिएको हो भन्ने उनीहरूको विश्वास हुनुपर्छ। मानिसलाई दिएर त्यहाँबाट प्रशंसा पाउने होइन, तर दिइसकेपछि परमेश्वरबाट नै प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् भन्ने चाहना गर्नुपर्छ। किनभने स्वर्गमा धन सम्बन्धी थुपार्नका लागि यो संसारमा धन सम्बन्धी थुपार्न होइन, तर यसरी नै सहयोग गरेर स्वर्गमा धन सम्बन्धी जम्मा गर्न सक्नुपर्छ भन्ने कुरा पनि यहाँ छ। र त्यसै कारण यहाँ यो कुरा छ, मैले पाउनुपर्ने भन्दा बढी नै पाएको छु, इपाफ्रोटिसद्वारा पठाइदिएको तिमीहरूको मिठो बासना भएको र परमेश्वरलाई मनपर्दो ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु। मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्बन्धी अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूको परमेश्वर पितालाई सदा सर्वदा महिमा होस् भनेर पावलले यहाँनिर परमेश्वरलाई महिमा दिने काम गरेका छन्। आदरणीय श्रोता, यदि यहाँहरूको जीवनमा सन्तुष्टि रहन सकेको छैन र हरेक कुरामा सन्तुष्टि रहन नसकेर आज जिन्दगीमा गाह्रो भइरहेको छ भने आज यो समय हो। हरेक परिस्थितिमा सन्तुष्ट रहनु आवश्यक छ। यदि सन्तुष्टिको जीवन भएन भने जिन्दगीको अर्थ नै हराएर जान्छ। आज यहाँहरूले यो प्रवचन सुन्दै गर्नुहुँदाखेरि पावलले भने जस्तै हरेक परिस्थितिमा म सन्तुष्टि हुन सिकेको छु अथवा मैले सन्तुष्ट हुन सिकेको छु। आज प्रत्येक क्रिश्चियनले यो कुरा भन्नुपर्नेछ, परिस्थितिहरू आउँछन् सन्तुष्टिमा रहन सिक्नुपर्छ। यो कुराको लागि परमेश्वरले सहायता गर्नुहुन्छ। हरेक परिस्थितिमा हुँदाखेरि भएको जस्तै गरेर जिउनु, नहुँदाखेरि नभएको जस्तै गरेर जिउनु, यो कुराले कुनै असर पर्दैन। सन्तुष्टि नै एउटा सबै एउटा सन्तुष्टि सहितको भक्ति नै एउटा असल हुन्छ। र आज प्रत्येक क्रिश्चियनले यीशु ख्रीष्टलाई विश्वास गर्नेहरूले सन्तुष्टि प्राप्त गर्नुपर्छ, सन्तुष्टिमा रहन सिक्नुपर्छ, हरेक परिस्थितिमा सन्तुष्टि रहन सिक्नुपर्छ। र यदि यीशु ख्रीष्टलाई विश्वास नगर्ने प्रियहरू हुनुहुन्छ अहिलेसम्म, यो प्रवचन सुनिसकेपछि यहाँहरूलाई सन्तुष्टि चाहिन्छ भने यीशु ख्रीष्टमा विश्वास गर्नुहोस् र सन्तुष्टि प्राप्त गर्नुहोस्। आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को प्रवचनको सेवा दिनुभयो भने, समय दिनुभयो भने, फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: रेडियो कार्यक्रम जीवनको वचन।
0: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो। आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका थियौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 4 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरीश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि वन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्पेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ होइन। हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसो हुँदा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो त एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने खालि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश रातिको हकमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा नहुनसक्ने देखिन्छ, त्यो ठूलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ, अब ठ्याक्कै होइन। तर पहाड़ी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेका हुन्छ, पारेको भागमा अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब सबै वर्षा भएको ठाउँ पहाडी भूभाग छ भने त्यहाँ पहिरोहरू जान्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, एनएगी पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघीय कोष दोस्रो संशोधन विधेयक 2083 छ, त्यसै गरेर मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बालश्रम तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो समवेत जगत्तमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका थियौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छ, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर्छ। एउटा कुरा चाहिँ म ख्याल गरिदिन सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फके, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुँदे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यतिबेला उत्कृष्ट प्रदर्शन गर्नुभएका वहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
0: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
9: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
0: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
14: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
15: अहिले यताउति दौड़िनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ टोकन सिस्टमले गर्दै अनि त्यहाँबाट त्यहाँ जानु भने बाबु आमाको फोटो सोटो मागिदियो।
14: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
9: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजौलीहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
14: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौं। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
14: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम।
17: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
0: बाल बालिकालाई झाला पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बाल बालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अंकमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौं।
17: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ। जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
20: चिसोको कारण हुने,
17: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
20: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
17: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी कुकिङ दूषित भएर हुने, धेरै खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ। उसलाई रुवा खोकी पनि लाग्छ, झाडा भन्दा पनि लाग्छ, त्यो हुन सक्छ।
20: बाल बालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छन् अभिभावकले?
17: सफाई नै हो होइन। शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने, खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ, अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ, तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिङ्गा बन्केको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
20: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
17: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने, किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि कीटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
20: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुरा चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखिम
17: गर्दाखेरि पनि हुन सक्छ। त्यो कीटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा कीटाणु बढ्छ, अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
20: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
17: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन ताजा खाने, बासी सरेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
20: खाने पानीमै पखाल्नु पर्यो,
17: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
20: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
17: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीचबीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीचबीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने सादा पानी र त्यो बीचबीचमा गरेर खुवाउन सकिन्छ।
20: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
17: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लट्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
20: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
17: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
20: पचाउन सक्दैन भनेर चाहिँ खाना दिइदिनुपर्छ।
17: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउले शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
20: छोक्रा राखेर
17: त्यो गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
20: मुसुरीको दाल अलि बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
17: सबै थोक खुवाउन सकिन्छ।
20: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
17: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
18: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सीआईएन को सामाजिक सञ्जाल मार्फत पनि तपाईले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
4: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघगर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाइ छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना स्वीकार गर्नुभएको छ। एनपीएस
20: आईपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंग्ल्याण्डका जैव अनुबन्धित हुनुभएको छ।
1: अहिले बेलुकीको 8 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: With us today, visitor, enjoy with us.

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो ला
11: ल ल ल ल, मरेको के हो?
10: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल, उठाउ त उठाउ, ल ल ल, लगिहालो लगिहालो।
10: अरे

0: त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बस्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।
1: सत्य, हाउ आर यू?
2: फाइन लाइक
1: सत्यराज यहाँ गाड त्यहाँ
2: भइहाल्छ नि भाइ, स्योर
1: जाओस् न एउटा
2: स्योर स्योर

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: ठिकै छु।

0: You are listening to Alamware FM 89.6.
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार लम्बू एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 25 गते सोमबार, श्रावण कृष्ण पक्ष द्वादशी तिथि, ईस्वी सन् 2026 अगस्त 10 तारीक, नेपाल सम्बत 1140 दिल्लाहाका। आज बिहान सूर्योदय 5:32 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:45 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालन शाह र पार्टी सभापति रवि लामिछाने बीच बालुवाटारमा भेटवार्ता, समसामयिक विषयमा 45 मिनट कुराकानी। राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने, ग्यासको कालो बजारी रोक्न अनुगमन तीव्र, कसैको डर र धम्कीले बाटो नफेरिने सभापति थापाको भनाई। हुर्मुज जलमार्ग बारे इरान ओमान वार्तामा प्रगति, तर मार्ग खोल्न अमेरिका सामु इरानको शर्तै शर्त। हुर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। र फ्रान्समा पब्जी मोबाइल विश्वकप जारी, नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश, नेपाललाई तेक्वान्दोमा 4 स्वर्ण सहित 15 पदक। साझा खबरको सुरुमा स्थानीय खबर। दोलखाको यालुङरी हिमालको हिमपरिमा गत वर्षको कार्तिकदेखि हराएका 5 जना आरोहीको शव हिउँ पग्लिएर सतामा देखिएसँगै हिजो संकलन गरिएको छ। ड्रीम डेस्टिनेशनका फुर्पा तेन्जी शेर्पाको नेतृत्वमा रहेको 6 जनाको टोलीले शव संकलन गरेर ल्याएको बताइएको छ। गत वर्षको कार्तिक 17 गते यालुङरी हिमाल आरोहणको क्रममा 7 जना हिमपहिरोमा परेका थिए। तीमध्ये 2 जनाको शव त्यति बेलै भेटिएको भए पनि 5 जनाको शव भने त्यस बेला नभेटिएको ड्रीम डेस्टिनेशनका तर्फबाट खोजीमा सहभागी टीमले बताएको छ। हिमपहिरोमा परेका दोलखाको गौरीशंकर गाउँपालिका वड नम्बर 9 का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यति बेलै शव भेटिएको थियो। 5 जना विदेशी नागरिक, फ्रान्सका मेन फेदी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरा लिचर, जर्मनीका ज्याकोब इसा रिभर तथा क्यानाडियन मार्को डी मारोसेलोको शव रहेको र ती शवहरूलाई आज सोमबार काठमाडौँमा ल्याएर परिवारलाई जिम्मा लगाइने भएको छ। काभ्रेको दलालघाट स्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट 6 दिन अघि सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी एक महिलाको शव ओखलढुङ्गामा फेला परेको छ। मण्डन देवपुर नगरपालिका 7 निवासी 67 वर्षीय तिलक कुमारी पराजुलीको शव हिजो फेला परेको प्रहरीले जनाएको छ। तिलक कुमारीसँगै नदीमा बेपत्ता भएका उहाँका 68 वर्षीय श्रीमान केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ। प्रारम्भिक जानकारी अनुसार मृतक तिलक कुमारी लामो समयदेखि बोन म्यारो क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो। केदारनाथले उहाँलाई पिठ्यूमा बोकेर दोलाल घाटमा ल्याई नदीमा हाम फालेको प्रत्यक्षदर्शी र सीसीटीभीको फुटेजमा देखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र बेपत्ता केदारनाथको खोजी कार्यलाई तीव्रता दिएको छ। रसो जिल्ला स्थित प्रख्यात तीर्थस्थल गोसाई कुण्डमा जनै पूर्णिमाको दिन लाग्ने मेलालाई व्यवस्थित तुल्याउने तयारी तीव्र गतिमा भइरहेको छ। आगामी भदौ 12 गते हुने मेलाका लागि प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल चामल तेल नुन तथा मसला लगायतका खाद्य सामग्री ढुवानी गरिरहेको छ। गोसाई कुण्डा मार्ग होटल व्यवसायी संघका अध्यक्ष रेन्जेन निमा तामाङका अनुसार खन्ती, देउराली, डिम्सा, चन्दनबारी, लौरी विनायक हुँदै गोसाईकुण्डसम्मका 25 भन्दा बढ़ी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन्। तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले 200 भन्दा बढ़ी थर्पू टहरा निर्माण भइरहेका छन्। अब राष्ट्रिय खबर। सरकार र पार्टीबीच बढ़दो संशय र तिक्तता बीच प्रधानमन्त्री बालन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बालुवाटारमा 45 मिनट कुराकानी भएको छ। प्रधानमन्त्री बालनलाई भेट्न सभापति लामिछाने
हिजो साँझ बालवाटार पुग्नु भएको थियो। बालिनले पछिल्लो पल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भने अभिव्यक्ति दिनुभएपछि सभापति लामी छानेले प्रधानमन्त्री निवास बालवाटारमा पुगेरै भेटघाट गर्नुभएको हो। भेटवार्तामा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालनका बीचमा कुराकानी भएको बुझिएको छ। लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री डाक्टर सोनी मार्गीलाई लगेर बालवाटार पुग्नु भएको पार्टी स्रोतले जानकारी दिए पनि सुरक्षा स्रोतले उक्त कुरा पुष्टि गरेनन्। बालनसँग मुख्य सल्लाहकार कुमार बेन साथमा रहेको बताइएको छ, तर संचार माध्यमसँग बेनले आफू उक्त भेटमा सहभागी नभएको दावी गर्नुभएको छ। बालन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पल्ट बालवाटार पुग्नु भएको हो। बालनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट गर्नुभएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपाका सहमहामन्त्री आसिम शाहले उज्जवल उत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। त्यस्तै मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाबदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने तथा पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधि बीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदान प्रदान गर्ने उद्देश्य कार्यक्रमको रहेको विज्ञप्तिमा उल्लेख छ। खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढ़ाउन गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमन कड़ाई गरिएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्नुहुँदै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेरिने बताउनु भएको छ। आइतबार केन्द्रीय कार्य समिति बैठकमा पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेश बारे बोल्नुहुँदै थापाले डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। थापाले विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि त्यसलाई सदर गरिसकेको बताउनुहुँदै पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको पासमा सामना गर्ने बताउनुभयो। सभापति थापाले शेरबार देउबा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको तर अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रश्न पार्नु भएको छ। एमाले र नेकपा बीच भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेशमा सरकार